रथ चढेर बान्धान्न सुरु गर्यो। उता राम भनेदेखि पैता खुट्टामा जुत्ता थिएन, खाली फैताला जोमिनमा हिँडिकन लडाईँ गर्न थाले। अनि रावणको र रामको बान्धाना हान मर्न गयो। जति पनि रावणले बाना हान्छ सर्पको रूपमा गए, जति पनि रामले बाना हान्छन् गोरुलको रूपमा गए। नारायण।

बने राम्रे बाना हान्छन् गरुडको रूपमा गए जति पनि रावणले बाना हान्दाखेरि सर्वको रूपमा गयो अनि रावणले हानेको बानालाई रामले बाना हान्दाखेरि गरुडको रूपमा गएर बाना काटिदिने नारायण।

भइसके पछि अनि माथिबाट देवताहरूले हेरिरहेका थिए। रावण भनेदेखि रथ चढेर बाना हान्ने, राम भनेदेखि पैताला खाली पैताल हिँडेर जमिनमा लड हिँडेर बाना हान्ने। अनि दया लागे तर माथि मातङ्कालाई एउटा रथ पठाइदिनु भयो रामलाई। अनि रामको पनि रथ भयो, रावणको पनि रथ भयो। यस्तै तरिकाले रामले 71 वटा बाना हानिसके। नारायण रावण मर्दै।

हामी आज चाहिँ यहाँ चरीकोट शैलमा एफएममा चाहिँ आएको किन भनेदेखि यो हाम्रो पुरानो संस्कृति बोध खैचडी भजनको हामी 15 जनाको समूह छौँ। यो नमासियोस् र यो हाम्रो सधैँभरि यो जागर रहिरहोस्, सारा ठाउँमा प्रत्यक्ष रहिरहोस् भनेकन हरम हरि दैव कठै गरी नारायण।

त्यो बोझ खैचडी भजन समूहको हामी यहाँ हाम्रो टोली चाहिँ जम्मा 15 जनाको टिम छौँ। हामी आज त्यस्तै विशेष काम परेर चाहिँ यहाँ अरू साथीहरू 9 जना आउनुभएको छैन। यहाँ आज आउनु को को आउनुभएको छ भन्नुहुन्छ भनेदेखि वरिष्ठ हाम्रो यो टोलीको प्रमुख गङ्गाधर रेग्मी हुनुहुन्छ यहाँ वरिष्ठ सल्लाहकारमा। त्यसपछि हुनुहुन्छ यहाँ चाहिँ उपअध्यक्ष रामबहादुर बस्नेत। यतापट्टि हुनुहुन्छ हाम्रो कोष अध्यक्षमा अर्जुन बस्नेत। यतापट्टि सचिवमा म रामबाबु रेग्मी। त सल्लाहकारमा अर्जुन बहादुर रेग्मी पनि हुनुहुन्छ। अरू भाइ सदस्यहरू छन्। यस्तै भन्दै गरिकन यो हाम्रो संस्कृति खैचडी भन चाहिँ नमासियोस् भनिकन त्यसै कारणले आज हामी पनि दुई चार लीला यसो भनौँ कि भनिकन यो हाम्रो सैलुङ्गेमा आएको नारायण।

0: भनेदेखि उतापट्टि के भएछ भन्नुहुन्छ भनेदेखि विष्णु भगवान्ले चाहिँ बलिले चाहिँ के अरे झुक्क्याएर चाहिँ उसको दरबारमा चाहिँ के राखेछ चौकीदारको राख्न भनेर त्यहाँ विष्णु भगवान्लाई राखेछ र उता कैलाशमा चाहिँ के भएछ भने लक्ष्मी माताले यसो ध्यान विचार गरेर हेर्दाखेरि त विष्णु भगवान् कहाँ जानुभयो त भनेर यसो हेर्दा नदेखेर यसो ध्यान दृष्टिले विचार गरेर हेर्दाखेरि त उता बलिले ढोके पाले पो राई छोडेको
1: कस्तो अर्थमा त
0: हरम हरि दैव कठैवरी नारायण।

तलमाथि जानु पर्यो भनेर चाहिँ एउटा कस्तो किसिमले आउनुभयो भन्नुहुन्छ भनेदेखि बुढी बाहुनीको रूप धारण गरेर के कसैले नचिन्ने अनि त्यसरी चाहिँ अब चाहिँ म जान्छु विष्णु भगवान्लाई छुटाएर ल्याउनु पर्यो भनेर चाहिँ लक्ष्मी मातामा त्यस्तो बुढी बाहुनीको रूप धरेर चाहिँ हरम हरि दैव कठै भरि नारायण बाउडेर।

तलमा आउनुभयो आइसकेपछि उता भन्नुहुन्छ पनि बलि राजासँग भेट गर्नुभयो र चाहिँ अनि भन्नुभयो के भन्नुभयो भनेदेखि ओहो बलि राजाले चाहिँ होइन त बाजे तपाईँ कहाँदेखि आउनुभयो यो साह्रै दुःख पाउनुभयो कि के कसो हो भनेर चाहिँ बलिले सोद्धाखेरि उतापट्टि लक्ष्मी माता के भन्नुहुन्छ भनेदेखि हे परमात्म भगवान् म साह्रै पीडित छु मेरा कोही पनि छैनन् न माइती छन् न मेरा दाजुभाइहरू कोही पनि छैनन् त्यस कारणले म यसो घुम्दै फिर्दै डुल्दै यहाँ आएको रम हरि दैव कठैव नारायण।

0: Subarnabasar, Subarnabasar, Subarnabasar. हाम्रा सेवा तथा सुविधाहरू
1: थायराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थायराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थायराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: हाँसो फ्याबुल्ला टासिदेले नमस्कार।
0: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
2: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
0: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
2: वाङ होबामेगो र गुरू डक्पो सासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ एक घण्टा बजाउने र तोर्मा एक घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन एक घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो, क्याम्डो, सेम्के, हिगे, भेन्डल, लामा नालजोर, तिङजिन नामसुङ, नाङडुप, छिले छिठो, साङडुप, साङयाङसा, छेडुप नाम्जे, छेबामे, छिठो लासो, होबामे, मानिकाब्य, ताबैसे नर्बु, थुजे छेम्बो नामखै ग्याल्बो, छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
0: फोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बु सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578094 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: लासो फ्याफुल्ला तहिले नमस्कार।
3: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
3: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
4: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: दुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।

0: संचालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठुकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98-510-66-165, 98-510-66-165।
2: होइन, के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
3: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
4: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल, चरेस स्टिल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ

0: स्वास्थ्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो? खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
8: सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
1: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार चुरुम रहेको घरमा सरेको छ।
0: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरिकोट दोलखा।

0: Zirconia. Extreme energy drink.
1: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
4: अरे यही थियो त, कहाँ छ अरे आजकल?
3: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लान्चुक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
3: हो नि रमा, चरीग्याङमा रहेको मा प्लान्चुक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843-21-43-68, बलराम कर्मचार्य 9844-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजाऊ भन्या।
6: अब के गर्नु धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
5: त्यहाँ चाहिँ के हुन्छ नि?
6: त्यहाँ के हुँदैन, नपत्या सुन त यहाँ।
7: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
5: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार कार्यक्रम शुभ बिहानी में हार्दिक स्वागत छ। कार्यक्रमको साथमा उपस्थित छु म बिन्दा। प्रविधिमा हुनुहुन्छ साथी सुजन अनि साथमा हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा लामा गुरु डुक्पा लामा। सुन्दर बिहानीको जोश जाँगर र उमङ्ग बोकेर नयाँ दिनको सुरुवात गरिरहनुभएका सम्पूर्ण आदरणीय श्रोता मित्रमा शुभ बिहानीको सौगात सहित हामी रेडियो कार्यक्रम मार्फत तपाईँसम्म आइपुगेका छौं। यो कार्यक्रम रेडियो सैलुङ 92.7 मेगाहर्जबाट प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर संसारभर सुन्न सक्नुहुनेछ। निकै मिठा अनि रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँसँगै आउने गर्छौ, रमाउने गर्छौ। कार्यक्रममा हामी राशि फलम छ, कार्यक्रमका झलक अनि दोलखा र दोलखा आसपासका ज्येष्ठ जनहरूले गाउनुभएका लोक भजनहरू पनि तपाईँलाई सुनाउनेछौ। प्रत्येक बिहानीले हामीलाई नयाँ ऊर्जा दिइरहेको हुन्छ, नयाँ उत्साह र उमङ्ग थपिरहेको हुन्छ। यिनै उत्साह र नयाँ जोशका साथ हामी अगाडि बढिरहेका छौ। धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन तम तयार छौं। आजको दिन कस्तो रहन्छ, हाम्रो कर्म र व्यवहार कसरी अगाडि बढाउनु पर्छ, यी र यस्तै सतर्कताका लागि राशिफल अंश तपाईँलाई हामी प्रत्येक बिहान सुनाउने गर्छौ। आज पनि राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा।
1: बाली मर्न गयो समुद्र तरियो लंका पुरी खाग भयो पछि रावण कुम्भकर्ण मरिगो रामायण यति हो।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जबाट म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्मत 2083 साल आषाढ शुक्ल पक्ष सन् 2026 जुलाई 28 तारिक श्रावण 12 गते मंगलबार चतुर्दशी तिथि दक्षिणायणम वर्ष ऋतौ रौद्र नाम संवत्सर पूर्वखाड़ा नक्षत्र मित्र जोग धनु राशिका पूर्व पहिला चन्द्रमा छन्। सायद गर्दा सुख हुने आजका जोगिनी पश्चिममा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 33:41 बेलाका छन्। उदय 5:25 अस्तय 18:54 हुन्छ। अब कार्यक्रम शुरू गरौं
1: राशिफलबाट। मेष राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्यको छ, खर्च गर्नुपर्ने समय आएको छ। अरूले भनेका सारा कुराहरू सके केही काम बन्ने पनि छ, त्यस्तो हो। धैर्यतापूर्वकले काम गर्दै गर्दै लैजानुहोस्, सम्पूर्ण राम्रो भएर जान्छ। वृष राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई समाजको सद्भावको सामनाहरू आउने बेला आएको छ, सम्मान हुने बेला पनि आएको छ। पढाइ लेखाइमा मन जाने छ, गरेको काममा सफलता मिल्ने सम्भावना देखिएको छ। मिथुन राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँलाई अनावश्यकको केही विचार मनमा आउन सक्छ र खराबको सङ्गत नगर्नु, खराब मानिसहरूको सङ्गत नगर्नु अनि सज्जनको सङ्गत गर्नु, अनि फेरि सज्जनको सङ्गतबाट अनि बडो राम्रो हुन्छ। कतैबाट केही अवरोध पर्दैन, राम्रो विचारले काम गर्दै लैजानुहोस्, सफल हुन्छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई विदेश यात्राको लागि बडो उपयुक्त समय आएको छ र सानो मेहनतले अनि फेरि ठुलो काम सम्पन्न गर्न पनि सकिने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई वैदेशिक कारोबारबाट राम्रो लाभ हुने बेला आएको छ। समाजले गर्ने धार्मिक क्षेत्रको कामबाट नोक्सान पनि हुँदैन, त्यसबाट केही राम्रो हुने देखिएको छ। कन्या राशि हुने मित्रहरू आज तपाईँको समय सामान्य छ। तपाईँले बोल्ने बोली, त्यो बोली विश्वासिलो हुनेछ। आज सामान्य कुरामा पनि केही अलिकति केही सर्को गरेर बोल्नु पर्ने त्यस्तो अवस्था पनि आएको छ र अनिखेरि बोल्दाखेरिमा अलिकति होस राखेरै बोल्ने पात मार्ने गर्नु पर्दछ भन्ने देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, मनस्थिति कमजोर हुन सक्छ, स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ, तपाईँको मन अलिकति ठुला काममा विचार जाने सम्भावना त्यस्तो देखिएको छ। वृश्चिक राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ, तपाईँको मान बढ्ने बेला आएको छ, सरकारी पक्षको तर्फबाट महत्वपूर्ण कामको जिम्मेवारी पनि आउने देखिएको छ, यात्रा गर्ने जोग परेको पनि देखिएको छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई शुभ समाचार आउन सक्छ र काम गर्ने मनसय पनि हुन्छ, तर ढिला नगर्नु होला, अनि मौका पर्छ पर्खेर बस्दैन, त्यसमा बुढो होसियारका साथ काम गर्दै लैजाउ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई इष्टमित्रको सहायता मिल्नेछ, गरिराखेको कामबाट अन्त भ्रमण गर्नुपर्ने जोग पनि परेको छ, अनि गरिराखेको कामबाट केही लाभदायकको बेला पनि आएको छ, विचार पुर्याएर काम गर्नु। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँले सार्वजनिक समारोहमा उपस्थिति हुनुपर्नेछ, व्यापार व्यवसायबाट लाभ हुन्छ, कृषिबाट सामान्य लाभ हुने सम्भावना देखिएको छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई यातायातको साधन वाहन मिल्नेछ, पशु चौपायबाट लाभ हुनेछ, यात्रा गर्दाखेरिमा आवश्यक अनुसारको यात्रा गर्नुपर्ने देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz, करिपुर चली घान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल

0: La sua perfetta si delle non scherzi va dolle dello passeo dei udis patrono se lo borgo zocco sapno questi due se che cosù onira ce l'hanno pacrin
1: आधा विक्रम संवत 2083 साउन 12 गते मंगलबार जुलाई 28 तारिक बुद्धिस्ट पात्र अनुसार दावा डोब चुसी 14 गते कुकुनेमा र आजको जोक चाहिँ कस्तो छ त आजको दिन भन्दा खाइराखेको जागिर बाई नयाँ जागिर खानु हुँदैन नयाँ भर्ती हुनु हुँदैन कर्मचारीहरू पनि होसियार गर्नुपर्ने हुन्छ अलिदि विघ्न बाधा कर्मचारीहरूको कालो दिन परेको छ छोड गर्ने कारण दिन राम्रो छ आजको जोक पनि राम्रो रहन्छ आज मृत्यु जोक परेको रहेछ त्यस कारणले अलिकति विचार पुऱ्याएर अगाडि बढ्नु होला आजको भूमतोङ पश्चिम परेको रहेछ यसलाई पछाडि पार्न सायद गर्दाखेरि
0: मुसाबरुको मित्र देखिएको छ धर्मको टिटी धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ लाङ्लो गाई गुरुको मित्र राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ पाक्लो बाघ गुरुको मित्र राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ हेलो बिरालो वर्गको मित्र राम्रो देखिएको छ कुनै पनि बिघ्न बाधा छैन ढुक्लो गठुल वर्गको मित्र राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ ढुल्लो नाग गुरुको मित्र भाषा देखिएको छ सबै कुरा राम्रै हुनेछ
1: तालो घोडा वर्गको मित्र आज राम्रो लासा यहाँले गरेको कामहरू अत्यन्तै सफलता प्राप्त मिल्नेछ लुक्लो भेड वर्गको मित्र आज राम्रो यहाँले गरेको गर्न खोजेको कामहरू सफल भएर जाने देखेको छ टेलो बाधा वर्गको मित्र आज सिसा भएकोले टाढयात्रा आर्थिक कारोबार व्यापार व्यवसाय लिन दिन गाह्रो छ केही दुख बिमार आउन सक्छ अनावश्यक खर्च हुन सक्छ चोटपटक लाग्न सक्छ घर घर ठक्का ठुक्क झै झगडा अनावश्यकको कुराहरूमा झिना मसिना कुरा ठुल्ठुलो हुन सक्छ अलिक विचार पुऱ्याएर बोल्नु होला झ्यालो चरा वर्गको मित्रलाई यहाँ सिसा भएकोले यहाँले पनि अलि जोगिनुपर्ने सवारी साधन चढ्दा चलाउँदा अनि होसियार गर्नुपर्ने खानपिनमा विचार पुर्याउनु पर्ने घर घर यसरी ठक्का टुक्क झै झगडा अनावश्यकको स्वास्थ्यमा दुख बिमार केही सम्पत्ति केही डाकाहरू लाग्ने र शत्रु बढेर आउने मित्र घटेर जाने जस्तो देखेको छ अलि होसियार गर्नुहोस् राम्रो हुनेछ खिलो कुकुर वर्गको मित्रलाई आज राम्रो यहाँले गरेको कामहरू अत्यन्त सफल भएर जानेछ फाक्लो बन्जल वर्गको मित्रलाई आज धर्मको तिथि धर्म गर्नुहोस् तपाईँले एकदम पुण्य कमाएर तपाईँले कल्पको पापहरू कट्टा गर्ने मौका पाएको छ यसले तपाईँलाई राम्रो कामहरू फैल्याउँछ त्यसो भएकोले यहाँले राम्रो गर्नुहोस् राम्रो हुनेछ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरीयाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टिदेले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन
2: श्रोताबिन लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब पालो भएको छ दोलखा र दोलखा आसपासका ज्येष्ठ नागरिकहरूले गाउनु भएको लोक भजन सुन्ने दोलखा गौरी शंकर खारे निवासी ज्येष्ठजन अनन्त बहादुर कुँवरको आवाजमा सजिएको यो निकै मिठा पूर्ण श्लोक तपाईँका लागि छाड्दैछु
3: हे माई भुवनेश्वरी भगवती हे गुज काली तिमी हे नीला कमला जगत्र जननी।

0: ਕੇ ਸਰਨ ਜੇ ਗਲ ਦਸਨ ਪ੍ਰਭ ਕਰਨ ਛਲੀਲਾ ਉਨੈ ਕੋ ਚਲ ਬਾਈ ਨ ਦੁਰ ਪ੍ਰਭ ਦਿਸੇ ਯਰੁਕਾ ਕੁਨੈ ਕੋ
1: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनौलो बिहानीलाई सुनौलो बनाउनको लागि हामी ज्येष्ठ जनहरूका मुखारविन्दुबाट प्रस्तुत भएका मौलिक भजनहरू सुनाइरहेका छौं, मौलिक श्लोकहरू सुनाइरहेका छौं। श्लोकका पारखी हाम्रो धरोहर हाम्रा लोक संस्कृतिका उपासक आदरणीय ज्येष्ठ नागरिक अनन्त बहादुर कुँवरको यो श्लोक पछाडि अब भने दोलखा सैनु गाउँपालिका काटाकुटी निवासी आदरणीय ज्येष्ठजन हरिबहादुर कार्कीले गाउनु भएको यो निकै मर्मस्पर्शी श्लोक तपाईँलाई सुन्नुहोस्।

0: श्रोता दिन कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ। कार्यक्रम सुनौलो बिहानीलाई कार्यक्रम सुनौलो बिहानीमा हामीले नेपाली संस्कृतिका मूल विशेषताहरू पस्किरहेका छौँ। नेपाली संस्कृतिको प्राण हाम्रो मौलिक परम्पराहरू प्रस्तुत गरिरहेका छौँ। आदरणीय ज्येष्ठजन चुडामणि पोखरेल, ज्येष्ठजन हरिबहादुर कार्कीको आवाजमा सजिएको काल जय श्लोक भजनहरू तपाईँलाई सम्प्रेषण गरिसक्यो। हामी सबैलाई थाहा छ, नेपाल एउटा बहुजाति बहुभाषी बहुसांस्कृतिक मुलुक हो। हामी यही संस्कारमा जन्मियौ हुर्क्यौं, यही संस्कारको रङले रङ्गिएका छौं। त हामीलाई यिनी संस्कारहरूले मन छुन्छ। यही संस्कारले नयाँ उमङ्ग र ऊर्जा भरिरहेको हुन्छ। यिनी संस्कृतिका उपासक, हाम्रा धरोहर, लोक संस्कृतिका उत्प्रेरक, आदरणीय ज्येष्ठ नागरिकहरूका मिठा मिठा भजन श्लोकहरू सधैँ राशिफल अङ्क लामा राशिफल यसै गरी रेडियो सैलुङबाट दिनभर प्रस्तुत हुने कार्यक्रम छ। आजलाई पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आगामी अंश यी र यस्तै प्रसङ्ग जोडेर फेरि पनि तपाईँसम्म आउने नै छौँ। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको आजको यो अंशबाट छुट्टी माग्दै कार्यक्रमको अन्तिममा भीमेश्वर नगरपालिका वडा नम्बर 7 उखुबारी निवासी ज्येष्ठजन चित्र बहादुर खड्काले गाउनु भएको यो निकै मिठो श्लोक तपाईँलाई छाड्दै कार्यक्रमबाट हामी सम्पूर्ण कार्यक्रम टोली बिदामा
1: सारा धर्म पुराना का विषय का बता कथा सुनी लागे फेरि सुधाउन कन पा सौन भनेका मुनि सोच छैन बाप गए बुढो भयो यो सुन्दा कन तृप्त छैन कहिले इच्छा बढी आउने सुन्दामा फल पाइने पछि पनि मुक्ति समेत पाउने यो चाहिँ देवीघाटको किताबमा निकै बेर थियो अगाडि पढिने थिएन केही पनि होलान् बर्मन बुद्धि लापु पछिका पर्दन कसरी भने ती माथि करुणा गरेर जसले एक बेला देखि अनि चारै बेदहरू बनाइदिनु होला सजिलो भने गाउँमा केटीहरू छोरीहरू पढ्ने सबले मोबाइल बोकिरहेको छन्, मोबाइलमा भर्छन्, जान बुवा जाए उहाँ गएर भन्दै चाँडो भन्छन्, सबैले भरिन्छन् त्यहाँतिर घुसाई कुण्डलमा बगे कि त्रिशुली बिचमा मिसिने खोला तपाई हामीको मरिने चोला माया नमर्नु होला शुद्ध जल पनि बग्दछ मनमा तिजीमा मन बग्छ सोरी तले फेरि भेट होला भन्दी हौ तिमी पनि देख्दै नयाँ चितले हे भाइ हो मर्दछु मर्नलाई टर्दैन काल केही गरी मलाई बाँच्ने उपाय भरसक समय गरूला मर्ने निश्चय छँदैछ मरौँला नम्बरी हुँदैन रे क्या एकपल्ट चाहिँ पापको डर रति भर नराखी तैले बुहारी हरि सोही पाप अहिले प्रकट हुन गयो त्यही पापले पमरी भात मैले लेखेको छु निन्द्राका वशमा सबै परि गए सीता बाबु तैरोने निन्द्राबाट बिउ पिकन सम्झेर बिहाल हुने रामसित वनमा गएर बसेछन् रे निन्द्रामा परिछन् रे छक परिथिन् झलास्छ बिउँदा केही पनि छैन झर्सङ्ग बिहाल भएर बसेछन् रे रामले छोडेर हिँडेछन् रे अब कहाँ जाने विन्द्र वनको जङ्गलमा एक्लै परियो माइमै केटाकेटी त्यसो भनेको छ पानीको पनेरो फुलबारी अँधेरो गजुर बसाउनै रह्यो उठ न उठ सिलके दाजु हो पूर्वै उजेलो भयो ऐ रातभरि सिलो भन्दाखेरि देवी भागवत कथा मृत सरी विस्तार गर्छु अब देवीको महिमा अपार बुझानु लिलाउनैका सब भात खाने ताउली पाशाला पानी खाने अंकरा

0: ना जीवन को समार नगरे आउँदैन जवान तिरी दालचिनी छकरा अलैची सुकुमेल सिगरेट लाई चाहिने सलाई यो गाउँ भरिको को छ सिपालु जोडा खटाइदेऊ मलाई हे नानी तिमी त पयली पातली दन्तैमा लाउने दिरी आफ्ना जीवनको समारा नगरे आउँदैन जोबान फिरि भने आफूले उसले भने हे बाबु पर्खी तलाई सिपालु छ हान्छु बम मल तलाई हे मूर्ख तत्त्व सबै विचार बगबात गर्छ किन बारम्बार पत्ताला जाओस् अब स्वर्ग छाडी मर्नु छ तैले नै त पछाडि भने उसले धम्की दिन्छ।
1: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189787, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारादेवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। सरकार र डाक्टर गोविन्द केसी बीच सात बुँदे सहमति, केसीको अनसन तोडियो, सुनसरीको देवानगंजमा भएको हिंसात्मक घटनाको छानबिनको लागि गृह मन्त्रालयले गठन गरेको उच्च स्तरीय समिति सोमबार राति विराटनगर पुग्यो र दोलखाको बैतेश्वर गाउँपालिकामा भूमि प्रशासन कार्यालय सञ्चालनमा।
1: The Rising Star.
2: Rising Star?
3: Rising Star?
4: Yes, the Rising Star School.
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, सरीकोट, दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: सुनसरीको देवानगंजमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति राति सोमबार विराटनगर पुगेको छ। गृहमन्त्री सुदन गुरूङको निर्देशनपछि नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित समितिले घटनाको अनुसन्धान प्रक्रिया समेत अघि बढ़ाएको बताइएको छ। समितिले सोमबार राति नै विराटनगर स्थित न्यूरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ। साथै घाइते तथा घटनाका प्रत्यक्ष पीड़ितसँग घटनाको बारेमा बयान लिँदै आवश्यक विवरण संकलन गरिरहेको छ। समितिले घटनाको निरीक्षण, प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणको आधारमा घटनाको वास्तविक पत्ता लगाउने जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न तथा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक कानूनी कार्यवाहीको लागि सरकार समक्ष सिफारिश गर्ने बताइएको छ। गृह मन्त्रालयले निष्पक्ष छानबिन गरी एक साताभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको हो। घटनाको सत्य तथ्य सार्वजनिक गर्दै दोषीलाई कानूनी दायरामा ल्याउने सरकारको प्रतिबद्धता रहेको मन्त्रालयले जनाएको छ। सरकार र डाक्टर गोविन्द केसीबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै डाक्टर केसीले आफ्नो अनसन अन्त्य गर्नु भएको छ। प्रतिनिधि सभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश प्रसाद अग्रवालको रूहबरमा सरकारी बाटा टोली र डाक्टर केसीबीचको सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा 300 शय्याको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया अघि बढ़ाइनेछ। अस्पताल सञ्चालनको लागि आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ। एमबीबीएस सहित अन्य शैक्षिक कार्यक्रमहरू सञ्चालनको लागि आवश्यक फ्याक्ट्रिक जनशक्ति, पाठ्यक्रम स्वीकृत लगायतका तयारी पनि गरिने सहमति भएको छ। त्यस्तै सहमतिमा विश्वविद्यालयका पदाधिकारीको योग्यता, नियुक्ति लगायतका विषय समेटेर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन संशोधन 2082 प्रक्रिया संघीय संसदको चालू अधिवेशनमै बढ़ीमा 3 महिनाभित्रै अघि बढ़ाउन सरकार समक्ष प्रस्ताव गर्ने पेश गरिएको उल्लेख गरिएको छ। चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन नियमावली तथा ऐनको मापदण्ड अनुसार सीट निर्धारण गर्ने सहमति भएको हो। निजी मेडिकल कलेजमा सीट संख्या नबढ़ाइने तर सार्वजनिक शिक्षण संस्थामा आवश्यकता अनुसार सीट वृद्धि गर्न सकिने व्यवस्था यथावत रहने बताइएको छ। सामाजिक सञ्जाल र युट्युब अन्तर्वार्ता मार्फत आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको भन्दै कथावाचिका राधिका दासले गम्भीर आपत्ति जनाउनु भएको छ। आफू विरूद्ध लागेका अनगल आरोपहरूको खण्डन गर्नुहुँदै उहाँले एक प्रेस वक्तव्य जारी गरी निष्पक्ष कानूनी अनुसन्धान र न्यायको माग गर्नुभएको हो। सामाजिक सञ्जालमा अभियन्ता दावी गर्ने विराटनगरका 22 वर्षीय वेदिका केसीले एक युट्युब अन्तर्वार्ता मार्फत राधिका दासीको व्यक्तिगत चरित्रमाथि गम्भीर लान्छन आना लगाएपछि यो विवाद बाहिरिएको हो। दासीले आफ्नो वक्तव्यमा वर्षौंदेखि सनातन हिन्दू धर्मको सेवा, आध्यात्मिक साधना र समाजमा नैतिक मूल्य फैलाउने कार्यमा समर्पित आफ्नो सामाजिक प्रतिष्ठान, व्यक्तिगत जीवन र धार्मिक पहिचानमाथि प्रहार भएकोमा दुःख समेत व्यक्त गर्नुभएको छ।

0: संसदीय सुनवाई समितिको बैठक आज बस्दैछ। आज बिहान सभा 11 बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनवाई हुने कार्यसूची रहेको छ। संवैधानिक परिषदको गत असार 19 गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरूप्रसाद वाग्ले उखलढुङ्गा र डाक्टर राजीव सुब्बा काठमाण्डुको नाम सिफारिश गर्ने निर्णय गरेको थियो। यसअघि 5 साउनमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रस्तावित 2 जना आयुक्तहरूलाई 12 गते र प्रस्तावित प्रमुख आयुक्तलाई 13 गते प्रस्तुतिकरणका लागि बोलाउने निर्णय गरेको थियो। समिति सभाका सभापति बोध नारायण श्रेष्ठले दुवै दिनको बैठक बिहान सभा 11 बजे बस्ने गरी बोलाएको बताउनु भएको छ। संसदीय सुनवाई समितिले सुनवाई गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था रहेको छ। सुनवाई समितिका सभापति श्रेष्ठका अनुसार सुनवाई शुरू हुनु अघि प्रस्तावित आयुक्त र प्रमुख आयुक्तहरूमाथि परेका उजुरीहरू र कार्ययोजनाको अध्ययन गरिनेछ। त्यससँग सम्बन्धित डकुमेन्टहरू समिति सदस्यहरूलाई ईमेलमा पठाइएको सभापतिले बताउनु भएको छ। अब एकैछिन व्यापारिक विश्राम।
1: अविनाश, तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440302082।

0: दोलखामा त किवी मौसम पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको बैतेश्वर गाउँपालिकाले नागरिकलाई घर दैलोमा नै सहज र छिटो भूमि प्रशासन सेवा उपलब्ध गराउने उद्देश्यले भूमि प्रशासन कार्यालय सञ्चालनमा ल्याएको छ। अब जग्गा पास, नामचरी, किताकाठ लगायतका भूमि प्रशासन सम्बन्धी सेवा लिन सदरमुकाम चोरी कोटाउनुपर्ने बाध्यताको अन्त्य भएको हो। भूमि प्रशासन कार्यालयको औपचारिक उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष छवि लामाले नेपाल सरकारले स्थानीय तहबाटै भूमि प्रशासन सम्बन्धी सेवा सञ्चालन गर्न सक्ने व्यवस्था गरेपछि गाउँपालिकाले नागरिकको सुविधालाई प्राथमिकतामा राख्दै कार्यालय स्थापना गरिएको बताउनु भएको हो। नेपाल सरकारको निर्णयपछि धेरै पालिकाहरूले असारे गतिदेखि नै यो सेवा शुरू गरेका थिए भने दोलखा जिल्लामा भूमि प्रशासन सेवा सञ्चालन गर्ने बैतेश्वर गाउँपालिका पहिलो स्थानीय तह बनेको हो। दोलखामा गत आर्थिक वर्ष 16,000 भन्दा बढ़ी राष्ट्रिय परिचय पत्र र राहतदानी फारम निशुल्क भरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय दोलखामा गत आर्थिक वर्ष 2082-83 जिल्लाका 9 पालिकाबाट राष्ट्रिय परिचय पत्र र राहतदानी फारम भर्दा आएका 16,388 जनाको निशुल्क फारम भरिएको जिल्ला प्रशासन कार्यालय दोलखाका नायब सुब हरिराम नेउपानेले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा राष्ट्रिय परिचय पत्रको फारम 13,784 जनाको र राहतदानीको फारम 2,606 जनाको भरिएको हो। जिल्ला प्रशासन कार्यालय दोलखामा पालिकाहरूको समन्वयमा सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले निशुल्क राष्ट्रिय परिचय पत्र र राहतदानीको फारम भर्ने गरिएको छ। जिल्ला प्रशासन कार्यालय दोलखाले गत असार महिनामा 55 विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले गत असार महिनामा जिल्लाका सामुदायिक विद्यालयहरूमा 55 विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको गत असार महिनाको वार्षिक रिपोर्टमा उल्लेख गरिएको छ। प्रहरीले गरेको कार्यक्रममा हिंसा न्यूनीकरण, मदिरा तथा लागू औषध नियन्त्रण, सड़क सुरक्षा, ट्राफिक नियम, साइबर क्राइम, विपद व्यवस्थापन लगायतका कार्यक्रमहरू रहेका छन्। उक्त कार्यक्रममा 170 विद्यार्थीहरूको सहभागिता रहेको थियो। सिन्धुलीमा पछिल्ला 3 वर्षमा यौनजन्य हिंसाका 105 घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यौनजन्य हिंसाबाट 70 वार्षिक 35 घटना हुने गरेको तथ्याङ्कले देखाएको छ। प्रहरीका अनुसार आर्थिक वर्ष 2082-83 सबैभन्दा बढ़ी आर्थिक वर्ष 2081-82 सबैभन्दा बढ़ी 41 यौनजन्य हिंसाका घटना भएका छन्। त्यसै गरी आर्थिक वर्ष 2080-81 31 यौनजन्य हिंसाका घटना भएका थिए। कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 2082-83 33 यौनजन्य हिंसाका घटना भएका छन्। सिन्धुपाल्चोकमा 1 सिंचाई ट्याङ्कीमा 27 बाँदर डुबेर मरेका छन्। पाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका 6 अध्यक्ष रमेश बोहराका अनुसार टेकनपुर 6 भन्ज्याङ स्थित सिंचाई ट्याङ्कीमा हाम फालेका बाँदरहरूको मृत्यु भएको हो। बाँदरको हुल सदाभन्दा अस्वाभाविक तरिकाले चिच्याइरहेको सुनेर हेर्न जाँदा केही मरेको र केही तैरिएको केही छटपटाइरहेको देखिएको स्थानीय जनक बोहराले बताउनु भयो। बिहान बेलुका म सधैँ पानी खोल्न र बन्द गर्न जान्छु, बिहान यस्तो दृश्य देखे। उहाँले भन्नुभयो सधैँ भन्दा अलिक फरक तरिकाले बाँदरहरू चिच्याइरहेको सुनेर ट्याङ्कीमा हेर्न पुगे। त्यस्तो देखिएपछि सबैलाई खबर परे। डुबेकालाई बचाउने शैलीमा बाँदरहरू लग पानीमा हाम फाल्न थालेपछि हल्ला गरेर गाउँले बोलाएको उहाँले बताउनुभयो। उहाँको अनुसार गाउँले पोखरीमा हाम फाल्न ठिक परेका बाँदरहरूको हुल दपाएका थिए। सड़क डिभिजन कार्यालय खाल्टे खुरकुटले पिपी राजमार्गका विभिन्न सड़क खण्ड तथा रामेछाप जिल्लाका भित्री मुख्य सड़कहरूको नियमित मर्मत सम्भार र स्तर उन्नतिको लागि बोलपत्र टेण्डर आह्वान गरेको छ। सड़क रिभिजन कार्यालयले सोमबार एक सूचना जारी गर्दै इजाजत पत्र प्राप्त तथा योग्य निर्माण व्यवसायहरूबाट आवेदन माग गरिएको छ। डिभिजन कार्यालयका अनुसार बीपी राजमार्गको दुई खण्ड खुरकुट मन्थली रामेछाप खण्ड र रामेछापको खहरे धौले पेकरनास सड़क गरी कुल चारवटा शीर्षकमा ठेक्का आह्वान गरिएको हो। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा नेपालको पश्चिम भूभागको सरदर भन्दा उत्तरतर्फ रहेको छ, जसको प्रभावले हाल देशमा साधारणतया बादल लागेको छ। बागमती, गण्डकी र कर्णाली सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी र मध्य प्रदेशका केही स्थानमा हल्का मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश तथा कोशी प्रदेशको तराईका भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। सरकार र डाक्टर गोविन्द केसी बीच 7 बुँदे सहमति, केसीको अनसन तोडियो। सुनसरीको देवानगंजमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति सोमबार राति नै विराटनगर पुग्यो। र दोलखाको बैतेश्वर गाउँपालिकामा भूमि प्रशासन कार्यालय सञ्चालनमा। हवस् त, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलाखा र दोलाखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: श्री गाईकिया महादेवको शिलामा गाईको पाइला खुन बाघको पन्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईकुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईकुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईकुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
2: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
3: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
4: सुन्नु हो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020635649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851065046। हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य,
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9841806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
5: The Rising Star.
6: Rising Star?
5: Rising Star?
7: Yes, the Rising Star School.
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
7: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
7: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट दोलखा।
8: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
9: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
8: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।

0: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
0: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टुनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको, गिया पनि सुन्ने छ. ए बुढी, मलाई धामीकोमा लैजा भने.
5: अब के त धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ.
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841577069.
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844392992.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर. हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा. साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
9: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार. दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ. साथमा छु म धारा देवी बस्नेत. तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्स र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ. यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विभिन्न समाचार र इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं. आज मिति 2083 साल साउन महिनाको 12 गते मंगलबार आज प्रकाशित पत्र पत्रिकाले देशभरका अस्पतालमा आकस्मिक बाहेका सबै सेवा बन्द, गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षाको बैठकमा के भयो छलफल, सरकार र डाक्टर केसी बीच सहमति, केसीको अनसन तोडियो, चरित्र हत्याको प्रयास विरूद्ध कथा बाँचेका राधिका दासीको आक्रोश, निष्पक्ष अनुसन्धान र न्यायको माग, देवकन्ज घटना छानबिन समिति विराटनगर, आज संसदीय सुनवाई समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनवाई हुने लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्. अस्पतालमा आकस्मिक बाहेका सबै सेवा बन्द. देशभरका अस्पतालमा मंगलबार आकस्मिक बाहेका सबै सेवा बन्द हुने भएको छ. चिकित्सकहरू आन्दोलित भएसँगै देशभरका अस्पतालमा आकस्मिक बाहेका सबै सेवा बन्द हुने भएको हो. साउन 9 गते वीरगंज स्थित नारायण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपातको विरोधमा चिकित्सकहरू आन्दोलित भएका हुन्. नेपाल चिकित्सक संघले उक्त घटनाको विरोधमा अस्पतालमा सेवा बन्द गरिएको विज्ञप्ति मार्फत जनाएको छ. चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि राज्यले गरेको दमनको विरोध मंगलबार देशभरका अस्पतालमा आकस्मिक पाएका सेवा बन्द गर्दैछ. चिकित्सक संघको विज्ञप्तिमा भनिएको छ, नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि हातपात गर्दा डाक्टर प्रमोद रामको टाउकोमा चोट लागेको छ. उक्त घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गर्दै कार्यवाही गर्न संघले माग गरेको छ. यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्. गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा बैठकमा के भयो छलफल, सुनसरीमा भएको घटनापछि बसेको सुरक्षा संयन्त्रको बैठकमा सो घटनासँग सम्बन्धित विषयमा ब्रिफिङ भएको छ. सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर राति एकजनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको क्रममा ज्यान गएको थियो. तर कर्फ्यू उल्लंघन गर्दै सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन समेत भएको थियो. सुनसरी घटना सहित देशको समग्र शान्ति सुरक्षाको अवस्थामा विश्लेषण गर्दै आवश्यक रणनीति बनाइएको स्रोतले बताएको छ. यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्. आज संसदीय सुनवाई समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनवाई हुने. संसदीय सुनवाई समितिको बैठक आज बस्दैछ. आज बिहान 11:15 बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनवाई हुने कार्यसूची रहेको छ. संवैधानिक परिषदको गत असार 19 गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्के तथा आयुक्तहरूमा गुरूप्रसाद वाग्ले को नाम सिफारिश गरेको थियो. यसअघि 5 साउनमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रस्तावित 2 आयुक्तहरूलाई साउन 12 गते र प्रस्तावित प्रमुख आयुक्तलाई 13 गते प्रस्तुतिकरणको लागि बोलाउने निर्णय गरेको थियो. समितिका सभापति बोध नारायण श्रेष्ठले दुवै दिनको बैठक बिहान 11:15 बजे बस्ने जानकारी दिनुभयो. संसदीय सुनवाई समितिले सुनवाई गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था रहेको छ. सुनवाई समितिका सभापति श्रेष्ठका अनुसार सुनवाई शुरू हुनु कि प्रस्तावित आयुक्त र प्रमुख आयुक्तहरूमाथि परेका उजुरीहरू र कार्ययोजनाको अध्ययन गरिनेछ. त्यससँग सम्बन्धित डकुमेन्टहरू समितिका सदस्यलाई इमेलमा पठाइसकिएको उहाँले बताउनुभयो. यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्. देवानगंज घटना छानबिन समिति विराटनगर पुग्यो. सुनसरीको देवानगंजमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति सोमबार राति विराटनगर पुगेको छ. गृहमन्त्री सुदन गुरूङको निर्देशनपछि नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित समितिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको हो.
समितिले सोमबार राति नै विराटनगर स्थित न्यूरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ। साथै घाइते तथा घटनाका प्रत्यक्ष पीड़ितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन गरिरहेको छ। समितिले घटनाको निरीक्षण, प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा घटनाको वास्तविक पत्ता लगाउने जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न तथा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक कानूनी कार्यवाहीको लागि सरकार समक्ष सिफारिश गरिने बताइएको छ। गृह मन्त्रालयले निष्पक्ष छानबिन गरी एक साताभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ। यो खबर आज गोर्खापत्रले लेखेको छ। चरित्रा हत्याको प्रयास विरूद्ध कथावाचिका राधिका दासीको आक्रोश, निष्पक्ष अनुसन्धान र न्यायको माग। सामाजिक सञ्जाल र युट्युब अन्तर्वार्ता मार्फत आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको भन्दै कथावाचिका राधिका दासीले गम्भीर आपत्ति जनाउनु भएको छ। आफू विरूद्ध लागेका अनागल आरोपहरूको खण्डन गर्दै उहाँले एक प्रेस वक्तव्य जारी गरी निष्पक्ष कानूनी अनुसन्धान र न्याय माग गर्नु भएको हो। सामाजिक सञ्जालमा अभियन्ता दावी गर्ने विराटनगरका 22 वर्षीय देवीका केसीले एक युट्युब अन्तर्वार्तामा राधिका दासीको व्यक्तिगत चरित्रमाथि गम्भीर लाञ्छना लगाएपछि यो विवाद बाहिर आएको हो। दासीले आफ्नो वक्तव्यमा वर्षौंदेखि सनातन हिन्दू धर्मको सेवा, आध्यात्मिक साधना र समाजमा नैतिक मूल्य फैलाउने कार्यमा समर्पित आफ्नो सामाजिक प्रतिष्ठान, व्यक्तिगत जीवन र धार्मिक पहिचानमाथि प्रहार भएकोमा गहिरो दुःख व्यक्त गर्नु भएको छ। उहाँले महिलाको आत्मसम्मान र चरित्रमाथि आक्षेप लगाउनु सभ्य समाजको पहिचान नभएको उल्लेख गर्नुहुँदै व्यक्तिगत स्वतन्त्रताको नाममा कसैको प्रतिष्ठान नष्ट गर्ने अधिकार कसैसँग नहुने स्पष्ट पार्नु भएको हो। बदला वा प्रतिशोधको लागि नभई आफ्नो मान मर्दन रोक्न र सत्य स्थापित गर्न आफूले कानूनी बाटो रोजेर प्रहरीमा जारी दिएको उहाँको भनाई छ। न्यायको खोजीमा राज्यका सम्बन्धित निकाय धाउँदा भोग्नु परेको उदासीनता प्रति पनि दासीले गुनासो गर्नु भएको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। सरकार र डाक्टर केसी बीच सहमति, केसी कन्सन तोरियो। सरकार र डाक्टर गोविन्द केसी बीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै डाक्टर केसीले आफ्नो अनसन अन्त्य गर्नु भएको छ। प्रतिनिधि सभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश प्रसाद अग्रवालको रोहबरमा सरकारीबाट टोली र डाक्टर केसी बीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार कैलालीको गेटा स्थित शहीद दशरथ चौहान स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा 300 शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइने, अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति उपकरण तथा पूर्वाधारको व्यवस्था गरिने, एमबीबीएस सहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनको लागि आवश्यक जनशक्ति, पाठ्यक्रम स्वीकृत लगायतका तयारी पनि तत्काल पूरा गरिने सहमति भएको छ। यस्तै सहमतिमा विश्वविद्यालयका पदाधिकारीको योग्यता नियुक्ति लगायतका विषय समेटेर शहीद दशरथ चौहान स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन संशोधन गरिने लगायतका सहमति भएका छन्। यसै गरी विगतका सहमतिको कार्यान्वयनको अवस्थाको अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा चिकित्सा शिक्षा आयोगको प्रतिनिधि रहने गरी 3 महिनाभित्र कार्यदल गठन गरिने, कार्यान्वयनको अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सचिवको संयोजकत्वमा अनुगमन समिति समेत रहने सहमति भएको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको वैदेश्वर गाउँपालिकाले नागरिकलाई घर दैलोमै सहज र छिटो भूमि प्रशासन सेवा उपलब्ध गराउने उद्देश्यले भूमि प्रशासन कार्यालय सञ्चालनमा ल्याएको छ। अब जग्गा पास, नामसरी, कित्ताकाट लगायतका भूमि प्रशासन सम्बन्धी सेवा लिन सदरमुकामचोरी कोट आउनुपर्ने बाध्यताको अन्त्य भएको छ। भूमि प्रशासन कार्यालयको औपचारिक उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष छवि लामाले नेपाल सरकारले स्थानीय तहबाट भूमि प्रशासन सम्बन्धी सेवा सञ्चालन गर्न सक्ने व्यवस्था गरेपछि गाउँपालिकाले नागरिकको सुविधालाई प्राथमिक एकतामा राख्दै कार्यालय स्थापना गरेको बताउनुभयो। दोलखामा गत आर्थिक वर्ष 16,000 भन्दा बढ़ी
को राष्ट्रिय परिचय पत्र र राहत दानीको फारम निशुल्क भरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय दोलखामा गत आर्थिक वर्ष 2082-83 जिल्लाका 9 नेपालीकाबाट राष्ट्रिय परिचय पत्र र राहत दानी फारम भर्न आएका 16,388 जनाको निशुल्क फारम भरिएको जिल्ला प्रशासन कार्यालय दोलखाका नायब सुब्बा हरिराम नेउपानेले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय दोलखामा पालिकाहरूको समन्वय मा सहज रूपमा नागरिकलाई सेवा प्रवाह गर्ने उद्देश्यले निशुल्क राष्ट्रिय परिचय पत्र र राहतदारी फारम खुवार्ने गरिएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले गत असार महिनामा 55 विभिन्न सचेतनामूलक कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले गत असार महिनामा जिल्लाका सामुदायिक विद्यालयहरूमा 55 विभिन्न सचेतनामूलक कार्यक्रम गरेको मार्षिक रिपोर्टमा उल्लेख गरिएको छ। उक्त कार्यक्रममा 170 जना विद्यार्थीको सहभागिता रहेको थियो। सिन्धुलीमा पछिल्लो 3 वर्षमा यौनजन्य हिंसाका 105 घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यौनजन्य हिंसाबाट सरदर वार्षिक 35 घटना हुने गरेको तथ्याङ्कले देखाएको छ। सड़क डिभिजन कार्यालय खाल्टे खुरकुटले बीपी राजमार्गका विभिन्न खण्ड तथा रामेछाप जिल्लाका विभिन्न मुख्य सड़कहरूको नियमित मर्मत सम्भार र स्तरोन्नतिको लागि बोलपत्र टेण्डर आह्वान गरेको छ। सड़क डिभिजनले सोमबार एक सूचना जारी गर्दै इजाजत पत्र प्राप्त तथा योग्य निर्माण व्यवसायहरूबाट आवेदन मागेको छ। डिभिजनका अनुसार बीपी राजमार्गका 2 खण्ड खुरकुट मण्डली रामेछाप खण्ड र रामेछापको खहरे फूल धौले पेकर नास सड़क गरी कुल 4 शीर्षक ठेका आह्वान गरेको हो। हवस् त, यो खबरसँगै हामी कार्यक्रममा आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैटीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841-87-09, पान पसल साडुबाटो चरीकोट।
2: अरे यही थियो त, कहाँ सरे आजकल
5: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
5: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
6: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
7: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
6: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
7: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहिन्छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
8: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
9: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
8: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
9: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
10: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
11: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त
5: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62
12: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
5: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिया खजुर कालो मिश्री खुरपानी सूर्यमुखीको बिया नरिवल अन्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा
0: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: मेरी जन्मदिन होनी, केक काटनु पर्छ है मम्मी।
1: एहे, आज त साँची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेको बेला कहाँ गएर ल्याउनु अब?
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हो पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हाउ 15 मिनटमा केक बन्छ ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860598988। पलाञ्चोक बेकारी, साड्डो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
3: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो

0: भने दुलाखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिन्टेमा रहेको राधाकृष्ण घासेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्तकमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9855127806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, चोथाङ, दोलखा।
3: The Rising Star School.
4: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
4: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
5: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नुपर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: Brum, brum.
1: Ukali ma pani hajur, motor jado raicha. Gintang.
2: फसी हालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
3: ए साथी हो, कसैले थाहा छ त?
0: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
4: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटी खोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-00-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटी खोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
2: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
2: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
2: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98-60-29-43-26 98-60-29-43-26।
1: क्लासिक लेडिज टेलर्स चरीकोट सादो बाटो जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
5: होइन, कहाँबाट ल्याउने होला? पहिला त यही थियो। होइन, के एकले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
6: हजुर, हाम्रा सेवाहरू
1: यहाँ बोइलर, गिरिराज, लेर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घरसँगै।
7: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
8: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
7: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
9: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
10: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
9: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा व्यवसाय गरौं कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
10: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एकमात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
9: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
10: भने? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
3: हाम्रा सेवा तथा सुविधाहरू, तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
8: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
11: नमस्ते डाक्टर सर।
12: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
11: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
11: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
12: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भने त्यही बेला कहाँ गएर ल्याउनु अब?
1: हौ नानीको आज जन्मदिन पो हो, हौ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साड्डो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
4: अरे यही थियो त, कहाँ सरे आजकल?
5: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा पलाञ्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
5: हो नि रमा, चरी ग्याङमा रहेको मा पलाञ्चोक बेकरी त अहिले काठमाडौँ

0: स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षक द्वारा सिकाइन्छ।
1: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
0: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 8 20 10 7।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
1: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
3: छोरीको चिनाटी पनि बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
4: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नुपर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजूर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: कस्तो दा दुखेको अघिया पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
3: अब के गर्नु धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजार लैजानु पर्छ क्या तिमीलाई।
4: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
5: बाँगो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841570079।
2: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
6: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू
0: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास पर्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र भोलबढी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
0: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841570079। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
7: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
8: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
7: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
8: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई छडीको उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
7: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
8: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
7: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
8: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
7: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील। यो रेडियो सैलुङको समय सूचक हो।
9: यति बेला बिहानको 10 बजेको छ।

0: Heliconia. Extreme energy drink.
1: Hello, Kabula Tashi Dele, Namaskar.
2: यही 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरुहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौं। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नु भएका लामा गुरुहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जु चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छि फुआरा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
2: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
1: वाङ होबामेगो र गुरू डक्पो चासुङको वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ एक घण्टा बजाउने र तोर्मा एक घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन एक घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिलेनसिठो साङडुप साङायाङसा छेडुप नाम्जे छेबामे सिठो लाछो होबामे मानिकाब्या ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
2: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: नमस्कार।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
4: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइ ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोर को ठीक अगाडि। थप जानकारी को लागि सम्पर्क नम्बर 9864-6 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
6: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रसन क्या हो?
7: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
6: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
7: ल बुबा, अब तपाई ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
7: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिल वस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
4: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
7: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841-87-07-93, पान पसल साडो बाटो चरीकोट।
4: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
4: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
7: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
4: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865-59-94 र 9816-5049-63।
7: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
8: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
4: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
8: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
2: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
8: ठूलो गार्डन खुला स्पेस बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
2: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य
8: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो घरेसौ जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा
9: The Rising Star.
10: Rising Star? Rising Star?
11: Yes, the Rising Star School.
9: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
11: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
9: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
11: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा
12: हैन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
13: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
8: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरिकोट दोलखा सम्पर्क नम्बर 9851165046
14: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।

0: भरि नै राम्रो माग छ नि।
1: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
0: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
0: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
0: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 125,000 बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
3: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98 510 66 165, 98 510 66 165।
4: कतै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो?
5: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
6: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 98 64 6 0 र 98 510 89 6 77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
7: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ, तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
8: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
7: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
8: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
7: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै

0: भेट्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन के एक्ले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
5: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 11 बजेको छ।
6: Thank you.

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर रा, अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73-107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा
5: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ सामान लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
6: पारे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैँ लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदैछ नि जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
5: मेरी आमै नि गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
6: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
7: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
8: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
7: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
9: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
8: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
9: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
8: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
9: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
8: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
9: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
8: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
9: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
8: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
9: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
8: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
9: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
8: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
10: नमस्ते डाक्टर सर।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने क्याप लगाउने,
12: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
13: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
14: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
15: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
16: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
17: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
18: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
17: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
18: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
17: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि,

0: Toilet Pony, Extreme Energy Drink.
1: के तपाईं चरीकोट काठमाण्डौ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाण्डौ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: अरे यही थियो त, कहाँ छ अरे आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चुक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चुक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
4: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
1: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?

0: 98 55 40 60। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
1: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
0: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 98 51 18 89 87, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 98 60 58 89 88, पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
0: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 98 65 59 96 94 र 98 16 85 49 63।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853 27806 र 9814 80 56 42। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: The Rising Star. Rising Star? Rising Star?
3: Yes, the Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
4: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
5: कुन हिनी, त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020 35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511 65046।
6: अविनाश, तिमी किन निराश छौ त?
7: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
6: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको, अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला मध्याह्नको 12 बजेको छ।

0: हाम्रा चेली बेटीहरूको भावना र कमजोरीको फाइदा उठाई वर्षमा हजारौं चेलीहरू बेचिने गरेका छन्।
1: तपाईँलाई पनि त्यस्ता दलालीहरूले विभिन्न प्रलोभनमा पार्न सक्छन्।
0: त्यसैले सतर्क हुनुहोस्।
1: त्यस्ता दलालीलाई चिनेर कानूनको कठघरामा उभै नागरिक हुनुको दायित्व पूरा गर्नुहोस्।
2: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।

0: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसी झैँ भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
1: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक सातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपराह्न 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
2: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिल वस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
0: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मुख्य धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841-87-09, पान पसल साडो बाटो चरिकोट।
0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर, हाम्रा सेवा तथा सुविधाहरू:
4: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
4: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861-055-780 र 9841-5770-69, 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
5: हाँसो फ्याबुल्ला टासिदेले नमस्कार।
0: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्ला भरि बस्नु भएको लामा गुरुहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नु भएका लामा गुरुहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
5: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
0: वाङलुङ ठी गुफा राख्ने गुरु टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरुबाट।
5: वाङ होबामेगो र गुरु डक्पो सासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ एक घण्टा बजाउने र तोर्मा एक घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन एक घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप खिलेन छिठो साङडुप साङायाङसा छेटुप नाम्जे छेबामे छिठो लाछो होबामे मानिकाव्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिने छ।
0: खोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9512758894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
5: लासो फ्याफुल्ला टाइजीले नमस्कार।
6: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
7: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
6: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
7: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
6: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
8: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
7: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896077। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।

नमस्ते, म गीतकार तथा संगीतकार लाल कुमार बराल। अहिले तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज। सुन्दै रहनुहोला।

0: ख्याल राख्नुहोस्। तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला दिउँसोको 1 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
2: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुन गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
4: होइन, के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
5: हो पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
4: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
5: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
4: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
5: भनी हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
6: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
6: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510-68595 र 0949-421542। काठमाडौँ कागेश्वरी मनहरा नौ गोठाटारका लागि श्रीराम थापा। सम्पर्क नम्बर 98510 68590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
3: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
3: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
3: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
3: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 98442523 र 98024087666।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 98445540 60, प्रकाश थापा 98445540 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
8: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98446688662 98446688662।
4: कस्तो दुखेको पनि सुन्या छ, ए बुढी, मलाई धामीको मा लैजा भन्या।
10: अब के को धामीको मा नि? धामीको मा होइन अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
4: त्यहाँ चाहिँ के हुन्छ नि?
10: त्यहाँ के हुँदैन? नपत्या सुन त यहाँ
1: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
11: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 98 41 57 70 69।
4: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
12: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
13: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
14: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
15: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
16: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
15: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
16: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
13: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
12: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
13: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गङ्गोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
12: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 98 41 87 09, पान पसल साडो बाटो चरीकोट।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: एहे, आज त साँची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860558988। पलाञ्चोक बेकारी, साध्य बाटे चौकी पछाडि, भीमेश्वर कोल स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
5: The Rising Star. Rising Star? Rising Star?
6: Yes, the Rising Star School.
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
6: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
6: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
7: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
0: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
8: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आरजु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।
4: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
5: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
4: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
5: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
4: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
5: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860-2943-26, 9860-2943-26।
4: क्लासिक लेडिज टेलर्स चरीकुट सातो बाटो जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
6: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: शारीरिक रूपमा अशक्त हुनेमा कोही व्यक्ति मानसिक रूपले अशक्त हुँदैन। अवसर पाउँदा उनीहरूले पनि सबलांगले जतिकै काम गर्न सक्छन्। उनीहरूलाई पनि समाजमा हुने हरेक क्रियाकलापमा सहभागी गराउ।
2: अपाङ्ग हित संरक्षणका लागि रेडियो सैलुङको सहकारी।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
4: बुबा, एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841887093, पान पसल साडो बाटो चरीकोट।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
8: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: कस्तो दाँत दुखेको, अघि पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
11: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
10: त्यहाँ चाहिँ के हुन्छ नि?
11: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
12: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
13: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841 57 70 69।
10: अलि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
14: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
15: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844 39 92 92।
16: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
17: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
18: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
15: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
18: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
15: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: California. Extreme energy drink.
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: जरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: अरे यही थियो त, कहाँ सरे आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कही देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
3: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सादो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98-44-46-88-62 98-44-46-88-62।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल,

0: आलस र सर्सीको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060, नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्पेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौं।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: गालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
2: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
2: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू।
2: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला, चरीकोट, दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला दिउँसोको 3 बजेको छ।

0: श्री भाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। सुनसरी घटनालाई लिएर पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन जारी। पहिरोका कारण अवरूद्ध नारायणगढ़ मुगलिन सड़क खुल्यो। मध्य नेपालदेखि पश्चिमतर्फ मनसून सक्रिय। पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग बढ्दो। अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले ट्यालको मुद्दा टुंग्याउन 5.5 अर्ब डलर तिर्ने प्रस्ताव। झण्डै 69,000 मुद्दा टुंगिने दावी। र टेस्ट क्रिकेटमा वेस्ट इण्डिजका अलराउण्डर ग्रिप्सको कृतिमानी बलिङ, लगातार 5 मेडन ओभरमा विकेट लिए। नेपाल खबरमा अब पूरा खबर। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका अन्य सेवाहरू प्रभावित भएका छन्। नेपाल चिकित्सक संघले दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै बहिरंग ओपीडी लगायतका नियमित सेवा बन्द गरेपछि हजारौं बिरामी उपचार सेवाबाट वञ्चित भएका छन्। देशका विभिन्न अस्पतालमा ओपीडी सेवा बन्द हुँदा उपचारका लागि बिरामी पुगेका बिरामीहरू मर्कामा परेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न अस्पताल सहित देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा नियमित उपचार सेवा प्रभावित भएको छ। चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कड़ा कार्यवाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। गएको शनिबार वीरगंजको नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र उहाँको अहिले राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको संघले जनाएको छ। घटनापछि दोषीलाई पक्राउ गरी कानून अनुसार कार्यवाही गर्न माग गर्दै डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको छ। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा गएको आइतबार भएको घटनापछि सुनसरी मोरङ क्षेत्रको सुरक्षा अवस्था झनै तनावपूर्ण बनेको छ। घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गर्दै सड़क अवरूद्ध गरेका छन्। अवस्था थप तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले इटरीबाट पश्चिमतर्फ जाने गाड़ी सञ्चालनमा रोक लगाएको छ। यता नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत मुगलिन नजिकै इच्छाकामना गाउँपालिका 5 खहरे खोलामा सुक्खा पहिरो खसेपछि अवरूद्ध भएको सड़क सञ्चालनमा आएको छ। आज बिहान झण्डै 8:30 बजे ढुङ्गा सहितको सुक्खा पहिरो सड़कमा खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरो हटाउने कार्य सम्पन्न भएपछि सड़क दिउँसो 1:15 बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो। सड़क खुलेसँगै पहिरोका कारण दुवैतर्फ रोकिएका गाड़ी गन्तव्यतर्फ अघि बढ़ेका छन्। यात्रु तथा चालकलाई भने वर्षायाममा पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। देशका विभिन्न भागमा मनसूनी गतिविधि सक्रिय रहँदा पश्चिमदेखि मध्य नेपालका धेरै जिल्लामा वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको 2 घण्टामा सबैभन्दा बढ़ी वर्षा परासीको बर्दघाट क्षेत्रमा मापन गरिएको छ। त्यहाँ 19 मिलिमिटर वर्षा भएको छ। त्यसैगरी अहिले बाँके, दाङ, गुल्मी, अरखाँची, पाल्पा, रूपन्देही, नवलपरासी, नवलपुर, सिन्धुपाल्चोक, काठमाडौँ र सिन्धुली लगायतका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना पनि रहेको छ। मनसूनी प्रणाली अहिले पनि नेपालभर सक्रिय रहेकाले आउँदा केही दिनसम्म क्षेत्रसहित आसपासका जिल्लाहरूमा वर्षा जारी रहने महाशाखाले जनाएको छ। मानव बेचबिखनको स्वरूप पछिल्लो समय परिवर्तन हुँदै गएको तथ्याङ्क सार्वजनिक भएको छ। भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग गर्दै मानव नै तस्करीको प्रमुख माध्यम बन्दै गएको छ। विश्व मानव बेचबिखन विरूद्धको दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नकुल पोखरेलले प्रस्तुत गरेको कार्यपत्रमा आन्तरिक तथा अन्तर्राष्ट्रिय मानव बेचबिखनका नयाँ प्रवृत्ति र चुनौतीहरूबारे जानकारी गराएको छ। कार्यपत्र अनुसार नेपालभित्र मनोरञ्जन क्षेत्रमा हुने यौन तथा श्रम शोषण प्रमुख समस्याका रूपमा देखिएका छन्। गएको आर्थिक वर्ष 82-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका मुद्दामा 21 पीड़ित रहेकामा 19 बालबालिका रहेका थिए। पीड़ित मध्ये विशेष गरी 18 वर्ष मुनिका किशोरी र दलित समुदायका व्यक्तिको संख्या उल्लेख्य रहेको ब्यूरोले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि मानव बेचबिखनको स्वरूप परिवर्तन भएको देखिएको छ। भारतमा पिरामिड शैलीको नेटवर्किङ ठगी, किशोरीहरूको अण्डा निकाल्ने कार्य तथा चीनमा विवाहको प्रलोभन देखाएर हुने ओसार पसार सक्रिय रहेको कार्यपत्रमा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। यस वर्ष हिजो साउन 11 देशभर कुल 85.72% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागको तथ्याङ्क अनुसार रोपाई हुने 13,70,692.13 हेक्टर क्षेत्रफल मध्ये 11,74,392.45 हेक्टरमा धान रोपाई भएको छ। प्रदेशगत रूपमा मध्य प्रदेशमा सबैभन्दा बढ़ी 77.88% रोपाई भएको छ। कोशी प्रदेशमा 86 प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 98% रोपाई सम्पन्न भएको छ। बागमती प्रदेशमा 87.09%, कर्णाली प्रदेशमा 88.22%, गण्डकी प्रदेशमा 80.72% रोपाई सम्पन्न भएको छ। त्यसै गरी मध्य प्रदेशमा 77.88% रोपाई भएको छ। कोशी प्रदेशमा 86.97% रोपाई भएको कृषि विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको ज्यान गएको र विपदजन्य 42 घटना भएको जानकारी दिएको छ। प्राधिकरणका अनुसार पहिरोमा परि 3 जनाको ज्यान गएको छ। यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, ठूलो वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीका 1 र भूकम्पको 1 घटना भएका छन्। ती घटनाबाट 34 जिल्ला प्रभावित भएका प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, ठूलो वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 गरी 21 जना घाइते भएका छन्। विपदका घटनाबाट अनुमानित 1,22,45,000 बराबरको क्षति भएको छ। त्यसै गरी देशभर 9 सड़क खण्ड अवरूद्ध छन् भने 22 चौपायातर्फ क्षति भएको प्राधिकरणले जनाएको छ। अब विदेशको खबर। अमेरिकी बहुराष्ट्रिय स्वास्थ्य सेवा कम्पनी जोनसन एण्ड जोनसनले क्याल्कम बेबी पाउडरका कारण डिम्बाशय क्यान्सर भएको भन्दै दायर गरेका हजारौं मुद्दा टुङ्ग्याउन 5.5 अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ। यो भनेको नेपाली मुद्रामा 8,45,000,000,000 रूपियाँ हुन्छ। कम्पनीका अनुसार यो सम्झौताले अमेरिकाभरिका संघीय र राज्य अदालतमा रहेका झण्डै 69,000 क्याल्कम सम्बन्धित मुद्दा समेट्नेछ, जुन बाँकी रहेका यस्ता मुद्दाको 79.75% हो। तर यो सम्झौता अन्तिम रूपमा लागू हुनका लागि मुद्दा दायर गरेका 95% दावीकर्ताले स्वीकृति दिनुपर्नेछ। क्याल्कम एक नरम खनिज हो। यसको प्रयोग लामो समयदेखि बेबी पाउडर र विभिन्न सौन्दर्य सामग्रीमा गरिँदै आएको थियो, तर यसले क्यान्सरको जोखिम बढ़ाउन सक्ने चिन्तापछि यसको प्रयोग क्रमशः घट्दै गएको छ। अब खेल खबर। वेस्ट इण्डिजका अलराउण्डर जस्टिन ग्रेभ्सले लगातार 5 मेडन ओभरमा विकेट लिँदै टेस्ट क्रिकेटमा कीर्तिमान बनाएका छन्। पाकिस्तानसँगको पहिलो टेस्ट तेस्रो दिनमा उनले यो कीर्तिमान बनाएका हुन्। 32 वर्षीय ग्रिप्सले पाकिस्तानको पहिलो पारीको 64, 66, 68 र 70 त्यसै गरी 72 ओभरमा मेडन राख्दै 5 विकेट लिएका हुन्। त्यही दिन यसअघि 6 ओभर गरेका ग्रिप्सले 27 रन दिएर कुनै विकेट पनि लिएका थिएनन्। ग्रिप्सले सन् 2016 जोहानेसबर्गमा घरेलु टोली दक्षिण अफ्रिकासँगको खेलमा इंग्ल्याण्डका तीव्र गतिका पूर्व बलर स्टुअर्ट ब्रोडले बनाएको लगातार 4 विकेट मेडन ओभरको कीर्तिमान तोडेका हुन्। एक समय 4 विकेट गुमाएर 244 रन बनाएको पाकिस्तानले 282 रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो। पाकिस्तानका शान मसूदले 109, इमाम उल हकले 63 रन बनाए। त्यसै गरी वेस्ट इण्डिजले पहिलो पारीमा साई होपको 92, काभम हजको 84 रनको मद्दतमा 311 रन बनाएको थियो। त्यस्तै दोस्रो पारीको ब्याटिङ थालेको वेस्ट इण्डिजले तेस्रो दिनको खेल सकिँदा 7 विकेट गुमाएर 126 रन बनाएको छ। वेस्ट इण्डिजले 155 रनको अग्रता लिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। सुनसरी घटनालाई लिएर पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन जारी। पहिरोका कारण अवरूद्ध नारायणगढ़ मुगलिन सड़क खुल्यो। मध्य नेपालदेखि पश्चिमतर्फ मनसून सक्रिय। पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग बढ़्दो। अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले ट्यालकम मुद्दा टुंग्याउन 5.5 अर्ब डलर तिर्ने प्रस्ताव स्वीकृत। झण्डै 69,000 मुद्दा डुंगिने दावी। र टेस्ट क्रिकेटमा वेस्ट इण्डिजका अलराउण्डर ग्रिप्सको कीर्तिमानी बलिङ, लगातार 5 मेडन ओभरमा विकेट लिए।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।

आँखा खुल्दा म अस्पतालमा थिएँ कि आफ्नै कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिनँ। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानो? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानो रहिन न अब। म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै वज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् जी, क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
2: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
0: भारततर्फ हरिहर क्षेत्र पटना, मातृमोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री गंगोत्री, केदारनाथ बद्रीनाथ, माणागाउँ कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
2: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल साडुबाटो चरिकोट।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: नमस्कार।
4: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा थाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुवारा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
4: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
3: वाङ होबमेगो र गुरू डक्पो चासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिलेछिठो साङडुप साङयाङसा छेडुप नाम्जे छेबामे सिठो लाछो होबामे मानिकाव्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
4: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टाँसी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलखा, भीमेश्वर नगरपालिका 9 टाँसी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ, सम्पर्क नम्बर 98 66 40 5008। नगर लामा संघ सचिव निङमार लामा 98 5 12 75 894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 98 40 92 67 61 मा सम्पर्क गर्न सक्नुहुनेछ।
3: लस्रो फ्याफुल्ला टहिलेले नमस्कार।
5: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
4: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
5: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
5: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
0: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-6-77। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।

पुरानो मुलुक नजानेको भाषा अनौठो संस्कृति फरक खानपिन रहन सहन अनि कतै चराखस्ने गर्मी त कतै कठ्याङ्ग्रिदो जाडो सबैलाई बिर्सेर पसिनालाई पैसामा रूपान्तरण गर्न विवश छौं हामी नेपाली अनि परदेशको सुख सुविधा जेसुकै होस् त्यही जन्मठाउँ गाउँ बेसीको उकालो ओह्रालो हिलो धुलो अनि आमाले बनाएको गुन्द्रुक ढेँडो र आँटोको तुलना केसँग गर्न सकिएला र गीतकार नारायण कडेलको शब्द लोकप्रिय सर्जक शिव सुवेदीको संगीत अनि युवा गायक प्रकाश सपूतको आवाजमा कारुणिक लोकगीत यस्तै छ कहानी परदेशी।

0: ख्याल राख्नुहोस्। तपाईं स्वस्थ हुनु तपाईंले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईंले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईंको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईंलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी

0: त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडरक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजैबाट सचेत बनौ, जाँडरक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँडरक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँडरक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
1: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ, साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टमद्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। छैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: होइन के एक्लै गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
7: हजुर, हाम्रा सेवाहरू
2: यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844649608 9844649608।
7: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला,
2: राँगाको मासु पाइने पसल भएको घर सँगै।

0: California.
1: Extreme energy drink.
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: अहिले अपराह्नको 4 बजेको छ।

0: अपरान्ह 4 बजेको दुबुलाखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालो सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखाको तामाकोशी गाउँपालिकाद्वारा कार्यालय समयभित्र मदिरा बिक्री वितरण गर्न निषेध। दोलखाको गौरीशंकर गाउँपालिकाका बाढ़ी पहिरो पीड़ित परिवारलाई सशस्त्र प्रहरी बल दोलखाद्वारा राहत वितरण लगायतका स्थानीय प्रसंगसहित आन्दोलन र चिकित्सक र स्वास्थ्य कर्मीको माग सम्बोधन गरी स्वास्थ्य सेवा प्रवाह सुचारू गर्न नेपाली कांग्रेसका सभापति गगन थापाको आग्रह जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। सभामुख डरप्रसाद अर्यालले प्रतिनिधि सभामा सहभागी दलका प्रमुख मुख्य सचेतक तथा सचेतकसँग छलफल गर्न भएको छ। असार 31 गते पछि स्थगित प्रतिनिधि सभाको बैठक साउन 14 गते बिहिबार बस्दैछ। सोही बैठकको पूर्व सन्ध्यामा सभामुख अर्यालले दलका मुख्य प्रमुख सचेतक र सचेतकहरूलाई डाकेर छलफल गर्नु भएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले आन्दोलन र चिकित्सक र स्वास्थ्य कर्मीको माग सम्बोधन गरी स्वास्थ्य सेवा प्रवाह सुचारू गर्न आग्रह गर्नुभएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा भएको घटनालाई लिएर उहाँले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै यस्तो आग्रह गर्नुभएको हो। साउन 9 गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोड़फोड़को घटना अत्यन्त दुखद र निन्दनीय रहेको समेत उहाँले बताउनु भएको छ। लमजुङमा धनसारमाथि पहिरो खस्ता दुईजनाको ज्यान गएको छ, अरू दुईजना घाइते हुनु भएको छ। मध्य नेपाल नगरपालिका साथ भाट बेसीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको दुई तले धनसार भत्किँदा बाबु छोराको ज्यान गएको हो। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङदेखि गाउँपालिका एक घन पोखरीका टेका बहादुर बिका र उहाँकी कान्छी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। धनसार भत्किँदा घाइते भएका आमा सुकुम कुमारी र बिका र अर्की छोरी अस्मिता बिकको पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको छ। सुनसरीको देवानगंज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर प्रशासनले हिजो केही ठाउँमा कर्पूर निषेधाज्ञा लगाएको थियो। आज पछिल्लो अवस्था मूल्याङ्कनका आधारमा राजमार्ग क्षेत्रको कर्पू हटाइएको सुनसरी प्रशासनले जनाएको छ। देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सबै ठाउँमा आज बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म 5 जना भन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत रहेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत आर्थिक वर्षमा विभिन्न सहकारीका 11,000 बचतकर्ताको 71 करोड़ बचत फिर्ता गरेको जनाएको छ। समितिले आफ्नो पछिल्लो 91 दिनको दिने कार्यकालको कार्य प्रगति र भावी कार्ययोजना सार्वजनिक गर्दै सहकारीको ऋण अपचलन गर्ने सञ्चालक तथा ऋणीहरूमाथि कड़ा कार्यवाही अघि बढ़ाइएको जनाएको छ। समितिको विज्ञप्ति अनुसार गत वर्ष 21 करोड़ नगद र 50 करोड़ बराबरको बचत मिलान गरी कुल 71 करोड़ राफ साफ गरिएको हो। नेपाली कांग्रेसका नेता गोपालमान साहटाको निधन भएको छ। ललितपुरको जावलाखेल स्थित हेलियस हस्पिटलमा उहाँको उपचारको क्रममा आज निधन भएको हो। पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले उहाँको निधन भएको पुष्टि गर्नुभयो। भोलि बिहान 8 बजेदेखि 11 बजेसम्म पार्थिव शरीर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने समेत उहाँले बताउनुभयो। पछिल्लो समय दोलखाको जिरी नगरपालिका वडा नम्बर 1 रहेको स्टोन पार्क पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको छ। जिरी नगरपालिकाले श्यामामा रहेको स्टोन पार्कलाई पर्यटकीय स्थलको रूपमा विकास गरेसँगै स्टोन पार्क घुम्नको लागि आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेको पाइएको छ। यसै सन्दर्भमा हामीले जिरी नगरपालिका वडा नम्बर 1 वडा सदस्य ढालबहादुर बुढा थोकीसँग कुराकानी गरेका छौं।
1: छ दोलाखा बाहिरबाट नै आइराख्नु भएको छ सर, पोखरासम्म आइराख्नु भएको छ, काठमाडौँदेखि आउनुहुन्छ।
0: दैनिक कति जति आउनुहुन्छ?
1: दैनिक अहिले चाहिँ धेरै आउनुहुन्छ सर, यो पर्यटकहरू धेरै, दिनमा लगभग 200-300 हुन्छ।
0: यो स्टोन पार्क चाहिँ पर्यटकहरू किन आउने, के कुरा हेर्न पाइन्छ यहाँ?
1: स्विमिङ पुल, भुरी लिम्बु, हाम्रो शिवको मन्दिर मूर्ति सबै यहाँ छन्। त्यही कारणले चाहिँ यहाँ स्टोन पार्क भनेर अलिकति चर्चा पनि भएको छ, त्यही कारणले आउने गर्छ। यहाँको स्थानीयहरूलाई चाहिँ यहाँ भनौँ बजारकोहरूलाई चाहिँ हल्का अब व्यवसायदेखि ल्याएर होटल व्यवसाय गर्नेहरू सबैलाई हल्का फाइदा छ। बास बस्ने हिसाबले आउनु भएको भने पनि होटलहरू राम्रै व्यवस्था छ यहाँ, यता पछाडि रिसोर्ट छ सर। शिवालय गर्जङ हुँदै पनि आउन सक्यो, जिरी माली श्यामा हुँदै पनि आउन सक्यो सर।
0: पर्यटकहरू आइरहनु भएको छ स्टोन पार्कमा, होइन? थप प्रवर्धन गर्न ओडाले के गरिरहनु भएको छ?
1: परिवर्तन गर्नलाई अहिले यो बोट चलाउने एउटा पुल अनि यो घुम्ने अहिले भर्खरै डिजाइनहरू ल्याइरहेछौँ, अनि यो बोटहरू पुरै सञ्चालन गर्न लागेछौँ अहिले।
0: अब स्थानीय प्रसंगहरू। गत आइतबार राति भीमेश्वर नगरपालिकाडा नम्बर 6 माने डाँडाको डाँडा पुरानो बिलिजुली अगाडि बालकलाई ठक्कर दिएर फरार रहनु भएको मोटरसाइकलका चालकलाई प्रहरीले पक्राउ गरेको छ। बालकलाई ठक्कर दिएर फरार रहनु भएको मोटरसाइकल चालक जिल्लाको जिरी नगरपालिकाडा नम्बर 1 का निमा रिन्जी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो। शेर्पालाई जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोपचनको टोलीले सोमबार साँझ चरीकोट चरीघ्याङ पानारोमा रिसोर्ट नजिकैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार दुर्घटनाको क्रममा शेर्पाले प्रयोग गरेको B02042P2825 नम्बरको मोटरसाइकल सहित उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुर्घटनामा पैदल यात्री 7 वर्षीय बालकको टाउको र दाहिने खुट्टामा चोट लागेकोमा चरीकोटमा उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको थियो। नुलाखाको तामाकोशी गाउँपालिकाले कार्यालय समयभित्र मदिरा बिक्री तथा वितरण नगर्न अनुरोध गरेको छ। गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सम्पूर्ण मदिरा बिक्री तथा वितरण गर्ने व्यवसायहरूलाई गाउँपालिका तथा वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, सरकारी तथा सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरूको शान्त, सुरक्षित, मर्यादित र अनुशासित वातावरण कायम राख्ने उद्देश्यले कार्यालय समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म मदिरा बिक्री वितरण तथा नगराउन अनुरोध गरिएको पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। सूचनाको अवज्ञा गरी सार्वजनिक हित, शान्ति, सुरक्षा तथा सुव्यवस्थामा प्रतिकूल असर पार्ने गतिविधि गरेको पाइएमा प्रचलित कानून तथा स्थानीय तहबाट लागू भएको कानूनी व्यवस्था बमोजिम आवश्यक कार्यवाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जारी गर्नु भएको सूचनामा उल्लेख गरिएको छ। दोलखाको गौरी शंकर गाउँपालिकाका बाढ़ी र पहिरोबाट पीड़ित 13 परिवारलाई सशस्त्र प्रहरी बल दोलखाले राहत वितरण गरेको छ। गत साउन 6 गते बेलुका परेको अविरल वर्षा र त्यसपछि आएको भैसन बाढ़ीका कारण घरबारहीन बनेका गौरी शंकर गाउँपालिका नम्बर 8 लोटंका बस्तीका बाढ़ी पहिरो पीड़ित 13 परिवारलाई राहत सामग्री वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 18 गुल्मा दोलखाले जनाएको छ। बाढ़ीले घर पूर्ण रूपमा क्षति भई बिचल्नीमा परेका पीड़ितहरूका लागि जिल्ला विपद व्यवस्थापन समिति दोलखाको साउन 10 गतेको निर्णय अनुसार राहत उपलब्ध गराउन सशस्त्र प्रहरी नायक उपरीक्षक सुरेश कोइरालाको कमाण्डमा खटिएको 11 सदस्यीय टोली राहत सामग्री लिएर लुटान पुगेको थियो। जिल्ला प्रशासन कार्यालय रामेछापले आर्थिक वर्ष 2082-83 जिल्ला स्थित सरकारी कार्यालयहरूले सम्पादन गरेका कार्यहरूको समग्र समीक्षा गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यसहित वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले आफ्नो कार्यालयले वर्षभरि हासिल गरेका प्रगति, उपलब्धि तथा चुनौती समितिको वार्षिक समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभयो। काभ्रे जिल्लाको नवबुद्ध नगरपालिका नम्बर 4 स्थित पदाली खोलामा भइरहेको अवैध बालु उत्खननबारे स्थलगत निरीक्षण गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न डिभिजन वन कार्यालयले काभ्रे प्लान चोकले सब डिभिजन वन कार्यालय नवबुद्धलाई निर्देशन दिएको छ। डिभिजन वन कार्यालयले साउन 11 गते पठाएको पत्र अनुसार वडा नम्बर 4 अन्दाजे 50-55 वर्षका तेन्जिङ लामा नेतृत्वको समूहले सार्वजनिक जग्गा वन क्षेत्र तथा व्यक्तिको जग्गा भाड़ामा लिएर ठूला सवारी साधन र मेसिनरी प्रयोग गरी मापदण्ड विपरीत अवैध रूपमा बालु उत्खनन गरिरहेको उजुरी प्राप्त भएको उल्लेख गरिएको छ। हवस् त यो खबरसँगै अपरान्न 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
2: पढे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
1: मेरी आमै नि गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
4: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494215542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068595

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: tu jeco. Oye, ya poní su ñaza. Ya puri. Mola y nada, amigo, me lo oye, oña.
1: Aba, ¿qué con dámico, mani? Dámico, me oye, aba. Indo, dentro, dis, bazar, me lo oye, no, por su, ¿qué sigue? Oye,
0: ya, ¿tú, qué, un, tani?
1: Ya, ¿qué, un, dena? No, pa, te, es, una, tani.
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
8: हाम्रा सेवा तथा सुविधाहरू
9: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
10: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9141577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
8: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: sip on your extreme energy drink.
1: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अरे यही थियो त, कहाँ सरेछ आजकल?
1: रमा के एक्ले एक्ले बोल्दै हिँडिरहेकी छेउ?
0: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: जागिर खाने मौका त आएको थियो नि,
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62, 98 44 46 88 62।
0: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला साँझको 5 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: 10 वर्षपछि सायद यस्तो हुन सक्छ।
2: आज म एकदमै खुसी छु किनकि आउने हप्ता मेरो पानी थाप्ने पालो छ।
3: मेरो पनि आज ज्यान चङ्गा भएको छ किनकि मैले एक हप्तापछि 3 जग पानीले नुहाउने मौका पाउँदैछु।
1: म भने आज एकदमै दुखी छु किनकि आजै घरबाट 1 बाल्टिन पानी चोरी भयो। पुलिसमा रिपोर्ट गरे तर पत्ता लाग्ला जस्तो छैन।
2: हो, यो अवस्था हाम्रो समाजमा आउन सक्छ।
3: त्यसैले पानीको स्रोतको संरक्षणको लागि आफैबाट सुरु गरौं। पानी बचाऊ, जीवन बचाऊ।
4: पानीको स्रोत संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको अभियान।
5: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको। साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
6: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
7: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
8: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
6: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
9: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
6: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
6: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
10: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
6: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865596994 र 9816589463।
10: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौं।
11: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
12: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
11: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
12: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
11: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
12: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
11: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814808642। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
13: The Rising Star.
14: Rising Star?
15: Rising Star?
16: Yes, the Rising Star School.
17: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
16: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
17: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
16: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
18: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
19: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
11: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
20: अविनाश, तिमी किन निराश छौ त?
21: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
20: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
22: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: ब्रुम ब्रुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।

सुरुमा प्रमुख समाचारका शीर्षकहरू। सुनसरी घटनाको विषयमा सुरक्षा प्रमुख सहितको उपस्थितिमा गृह मन्त्रालयमा छलफल जारी। घटनाको विषयमा जिम्मेवार निकाय उदासीन रहेको एमाले महासचिव शंकर पोखरेलको आरोप। निष्पक्ष छानबिन गर्न राष्ट्रपा सभापति रविला मिठानेको माग। आन्दोलनरत चिकित्सकहरूको माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारू गर्ने वातावरण बनाउन सरकारलाई कांग्रेस सभापति गगन थापाको आग्रह। र अमेरिका बिना इजरायलको अस्तित्व नरहने राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। अब समाचार विस्तारमा। सुनसरी घटनाका बारेमा गृह मन्त्रालयमा सुरक्षा प्रमुख सहितको उपस्थितिमा छलफल शुरू भएको छ। आइतबार राति सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु भएपछि द्विपक्षीय उत्पन्न विवाद र झडपको घटनाहरू अन्य जिल्लाहरूमा पनि फैलिएको छ। यसबारे छलफल गर्न नेपाल प्रहरीका डीआईजी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेल लगायत गृह मन्त्रालयमा पुग्नु भएको छ। मन्त्रालयमा गृहमन्त्री सुदन गुरूङ, गृह सचिव राजकुमार श्रेष्ठ लगायतको उपस्थितिमा छलफल शुरू भएको हो। यसअघि हिजो साँझ पनि सुनसरी घटनाको बारेमा मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो। सुनसरीको देवानगंज गाउँपालिकाधीन कप्तानगंजमा दुई समूह बीच विवाद नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवगंज गाउँपालिका तीन कप्तानगंजका 24 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो भने अर्का एकजनाको उपचारको क्रममा मृत्यु भएको थियो। एमाले सुनसरीको देवानगंज गाउँपालिकामा पछिल्लो दुई दिनदेखि उत्पन्न तनावग्रस्त परिस्थितिका क्रममा राज्यपक्षबाट भएको अत्याधिक बल प्रयोगका कारण स्थानीय युवा ओम प्रकाश मेहता को गोली लागेर मृत्यु भएको तथा अन्य नागरिकहरू गम्भीर घाइते भएको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। पार्टीका महासचिव शंकर पोखरेलद्वारा आज जारी प्रेस वक्तव्यमा नागरिकको जीवधनको सुरक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन संवेदनशील विषयमा गैर जिम्मेवार र उदासीन र दिशाहीन देखिएको भन्दै आलोचना गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरी लगायतका पूर्वी जिल्लाहरूमा हालै भइरहेको दुःखद तथा संवेदनशील घटना प्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कड़ा कानूनी कार्यवाही गर्न सरकारसँग माग गरेको छ। पार्टी सभापति रवि लामिछाने छानेद्वारा आज जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएका प्रति श्रद्धांजली अर्पण गर्नुहुँदै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा आज मध्याह भएको भेटमा समसामयिक राजनैतिक र परिस्थिति, संसद सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल भएको थियो। भेटका क्रममा नेता आङदेम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यान आकर्षण गराउनु हुँदै देशमा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी पहल आवश्यक रहेको बताउनु भएको थियो। त्यसैगरी सभामुख डीपी अर्यालसँगको भेटमा विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्ति सच्याउनु पर्ने कुरा राखेका छन्। आज सभामुखले मुख्य सचेतक र सचेतकसँग छलफल गर्नुभएको थियो। छलफलमा पछि संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै नेकपाका प्रमुख सचेतक युवराज दुलालले भन्नुभयो, सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध भइरहेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीको माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारू गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ। बेरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडको घटनाप्रति ध्यान आकर्षण गराउँदै थापाले नागरिकको जीवन रक्षामा खटिने स्वास्थ्यकर्मीमाथि आफ्नो कार्यस्थलमा हुने दुर्व्यवहार र भौतिक आक्रमण कुनै पनि सभ्य समाजमा स्वीकार्य नहुने बताउनु भएको हो। चिकित्सकहरूको आन्दोलनका कारण उपचारको पर्खाइमा रहेका हजारौं बिरामीले शास्ति भोग्नु परेको भन्नुहुँदै उहाँले यस समस्याको तत्कालीन र दीर्घकालीन समाधान खोज्न ढिलाइ गर्न नहुने बताउनु भएको हो। नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले निर्वाचनलाई निष्पक्ष र धाँधली रहित बनाउनु नै निर्वाचन आयोगको प्रमुख चुनौती रहेको बताउनु भएको छ। आज संघीय संसदको संसदीय सुनवाई समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरूप्रसाद वाग्लेको सुनवाईका क्रममा आफ्नो धारणा राख्नुहुँदै उहाँले कानून पृष्ठभूमि र विगतमा निर्वाचन अधिकृतको रूपमा संघालेको अनुभव सकारात्मक पक्ष भए पनि कार्ययोजनामा नयाँ विषयहरूको कार्यान्वयनको ठोस आधार र पहिचान स्पष्ट नभएको बताउनु भएको हो।

0: The Rising Star.
1: Rising Star?
0: Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
2: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
3: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
5: नेपाली कांग्रेसका वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधन भएको छ जौलाखेल स्थित हेलियर्स हस्पिटलमा उपचारको क्रममा आज 83 वर्षको उमेरमा उहाँको निधन भएको हो गण्डकी प्रदेशका पूर्व मन्त्री मेघलाल श्रेष्ठले पूर्व उप प्रधानमन्त्री श्रेष्ठको निधन भएको पुष्टि गर्नुभएको छ उहाँले श्रेष्ठको शव भोलि बिहान 8 बजेदेखि 11 बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने पनि बताउनु भएको छ कांग्रेस सभापति गगन थापाले 7 साउनमा नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनित गरिनु भएको घोषणा गर्नुभएको थियो नेपाली कांग्रेस निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधनको खबरले आफू स्तब्ध भएको बताउनु भएको छ परराष्ट्र मन्त्री शिशिर खनालले क्षेत्रीय सहकारी शान्ति समृद्धि तथा दिगो विकास प्रवर्धनको लागि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेक नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनु भएको छ आज बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डे र परराष्ट्र मन्त्री खनाल बीच शिष्टाचार भेट भएको छ भेटमा परराष्ट्र मन्त्री खनालले सदस्य राष्ट्रहरूको आर्थिक रूपान्तरणको लागि तीव्रता दिन तथा साझा क्षेत्रीय चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न बिमस्टेक अन्तर्गतका सबै सहकारीका क्षेत्रमा अझ गहन प्रभावकारी र परिणाममुखी सहकारी आवश्यक रहेको जोड़ दिनुभएको थियो राष्ट्रिय प्रजातन्त्र पार्टीले सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा हालै भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कड़ा कार्यवाही र पीड़ितलाई राहतको माग गरेको छ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै उक्त घटनामा एक युवाको मृत्यु भएको र केही व्यक्ति घाइते भएकोमा दुःख व्यक्त गर्नुभएको छ उहाँले मृतकको परिवारलाई राहत क्षतिपूर्ति र न्याय दिलाउन तथा घाइतेहरूको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ महाधिवेशन भएको एक महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकी केन्द्रीय सदस्य र पदाधिकारी मनोनित गर्ने तयारी गरेको छ भोलि वनस्थली स्थित केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय सदस्य र पदाधिकारीको मनोनित गर्ने तयारी गरेको छ रासोपाको विधान अनुसार 51 केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार सभापतिलाई छ स्रोतका अनुसार मनोनित केन्द्रीय सदस्यहरूमध्ये 40-60 सहमति प्रयास भएको छ पालन समूहको 50-50 आधारमा केन्द्रीय सदस्य मनोनित हुनुपर्ने अडान राखेको थियो वरिष्ठ नेतामा मालेन शाह नै निर्विकल्प रहनुहुनेछ एक उपसभापतिमा गृहमन्त्री रहनुभएका सुधन गुरूङको सम्भावना बलियो रहेको बुझिएको छ पछिल्लो समय दुलखाको जिरी नगरपालिका वडा नम्बर 1 रहेको स्टोन पार्क पर्यटक स्थलको रूपमा विकास हुँदै गएको छ जिरी नगरपालिकाले स्यामामा रहेको स्टोन पार्कलाई पर्यटकीय स्थलको रूपमा विकास गरेपछि घुम्नको लागि आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेको नगरपालिकाले जनाएको छ यसै सन्दर्भमा हामीले जिरी नगरपालिका वडा नम्बर 1 वडा सदस्य दालबहादुर बुढाथोकीसँग कुराकानी गरेका छौं
6: दोलाखा बाहिरबाट नै आइराख्नु भएको छ सर पोखरा सामान खाइराख्नु भएको छ काठमाडौँदेखि आउनुहुन्छ
5: दैनिक कति जति आउनुहुन्छ
6: दैनिक अहिले चाहिँ धेरै आउनुहुन्छ सर यो पर्यटकहरू धेरै दिनमा लगभग 200-300 हुन्छ
5: यो स्टोन पार्क चाहिँ पर्यटकहरू किन आउने के कुरा हेर्न पाइन्छ यहाँ
6: स्विमिङ पुल भुरी बिन्दु चाहिँ हाम्रो शिवको मन्दिर मूर्ति सबै यहाँ छन् त्यही कारणले चाहिँ यहाँ स्टोन पार्क भनेर अलिकति चर्चा पनि भएको त्यही कारणले आउने गर्छ यहाँको स्थानीयहरूलाई चाहिँ यहाँ भनौँ बजारकोहरूलाई चाहिँ हल्का अब व्यवसायदेखि ल्याएर होटल व्यवसाय गर्नेहरू सबैलाई हल्का फाइदा छ बास बस्ने हिसाबले आउनुभएको पनि होटलहरू राम्रै व्यवस्था छ यहाँ यता पछाडि रिसोर्ट छ सर शिवालय गर्दाङ हुँदै पनि आउन सक्यो जिरी माली श्यामा हुँदै पनि आउन सक्यो सर
5: पर्यटकहरू आइरहनु भएको छ स्टोन पार्कमा होइन थप प्रवर्धन गर्न ओडाले के गरिरहनु भएको छ
6: परिवर्तन गर्नलाई अहिले यो बोट चलाउने एउटा पुल अनि यो घुम्ने अहिले अहिले भर्खरै डिजाइनहरू ल्याइरहेका छौँ अनि यो बोटहरू पुरै सञ्चालन गर्न लागेका छौँ अहिले।
0: आफै नै जागिर खाने मौका त आएको थियो नि तर
1: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
7: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
8: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
7: विस्तृत जानकारीका लागि
9: प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
10: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
8: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
10: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
10: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेसमोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
11: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
10: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865 59 96 94 र 9816 89 63।
11: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
12: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
10: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
5: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
10: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडि पट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
5: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
10: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
5: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
10: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो देरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
13: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
10: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
13: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
10: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
13: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
10: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
13: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9855127806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
5: विश्राम पछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखामा गत आइतबार राति भेमेश्वर नगरपालिका वडा नम्बर 6 माने डाँडा पुरानो बिलिचुली अगाडि बालकलाई ठक्कर दिएर फरार रहनुभएका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ। बालकलाई ठक्कर दिएर फरार रहनुभएको मोटरसाइकल चालक जिल्लाको जिरी नगरपालिका वडा नम्बर 1 निमा रिन्जी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो। शेर्पालाई जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोपचनको टोलीले हिजो साँझ चरीकोटको चरीगाङ स्थित पानरोमा रिसोर्ट नजिकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार दुर्घटनाको क्रममा शेर्पाले प्रयोग गरेको BA/02/042825 नम्बरको मोटरसाइकल सहित उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको। दोलखाको तामाकोशी गाउँपालिकाले कार्यालय समयभित्र मदिरा बिक्री वितरण तथा नगर्न रोक लगाएको छ। गाउँपालिकाभित्र रहेका सम्पूर्ण मदिरा बिक्री तथा वितरण गर्ने व्यवसायहरूलाई गाउँपालिका तथा वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, सरकारी तथा सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरूको शान्त, सुरक्षित, मर्यादित र अनुशासित वातावरण कायम राख्ने उद्देश्यले कार्यालय समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म मदिरा बिक्री वितरण नगर्न नगराउन अनुरोध गरिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। दोलखाको गौरीशंकर गाउँपालिकाका बाढ़ी र पहिरोबाट पीड़ित परिवारलाई सशस्त्र प्रहरी बल दोलखाले राहत वितरण गरेको छ। गत साउन 6 गते बेलुका परेको विरल वर्षा र त्यसपछि आएको भीषण बाढ़ीका कारण घर बाहार विहीन हुनुभएका गौरीशंकर गाउँपालिका नम्बर 8 लोङगटाका 13 परिवारलाई राहत सामग्री वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल 18 नम्बर गुल्मा दोलखाले जनाएको छ। बाढ़ीले घर पूर्ण रूपमा क्षति भई बिचल्लीमा परेका पीड़ितहरूका लागि जिल्ला विपद व्यवस्थापन समिति दोलखाको निर्णय अनुसार राहत उपलब्ध सशस्त्र प्रहरी गरिएको सशस्त्र प्रहरी बल उपरेक्षक सुरेश कोइरालाको कमाण्डमा खटिएको 11 सदस्यीय टोली राहत सामग्री लिएर लुङगटा पुगेको थियो। जिल्ला प्रशासन कार्यालय रामेछापले आर्थिक वर्ष 2082-83 जिल्ला स्थित सरकारी कार्यालयहरूले सम्पादन गरेको कार्यहरूको समग्र समीक्षा गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यसहित वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले आफ्नो कार्यालयले वर्षभरि हासिल गरेका प्रगति उपलब्धि तथा चुनौती समितिको वार्षिक समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। काभ्रे जिल्लाको नपुबुद्ध नगरपालिका वडा नम्बर 4 पदाली खोलामा भइरहेको अवैध बाल उत्खननबारे स्थलगत निरीक्षण गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न डिभिजन वन कार्यालय काभ्रे प्लाञ्चोकले सब डिभिजन वन कार्यालय नपुबुद्धलाई निर्देशन दिएको छ। डिभिजन वन कार्यालयले साउन 11 गते पठाएको पत्र अनुसार वडा नम्बर 4 अन्दाजी 50-55 वर्षका तेन्जिङ लामा नेतृत्वको समूहले सार्वजनिक जग्गा वन क्षेत्र तथा व्यक्तिगत जग्गा भाडामा लिएर ठूला सवारी साधन र मेसिनरी प्रयोग गरी मापदण्ड विपरीत अवैध रूपमा बाल उत्खनन गरिरहेको उजुरी प्राप्त भएको उल्लेख गरिएको छ।

0: Mania Extreme Energy Drink.
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज.
2: अब बाँकी प्रसंगहरू. वीरगंज स्थित नारायण अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनाप्रति देशभरका चिकित्सकले आन्दोलन जारी राखिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ. मन्त्रालयका प्रवक्ता डाक्टर समीर अधिकारीले मन्त्रालयले अस्पताल बन्द नगर्न भनेको स्पष्ट पार्नुहुँदै केही स्थानमा सेवा सञ्चालन भइरहेको र स्वास्थ्य सेवा निरन्तर प्रवाह हुनुपर्नेमा जोड़ दिनुभयो. मन्त्रालयले विज्ञप्ति मार्फत अस्पताल तथा स्वास्थ्य सेवा अवरूद्ध नगर्न अपील गरिरहेको छ. चिकित्सकहरूको आन्दोलनलाई संवाद मार्फत समाधान गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो. राष्ट्रिय मानवाधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द गर्दा नागरिकको स्वास्थ्य अधिकारको उपभोगमा पर्न गएको असरप्रति गम्भीर ध्यान आकर्षण गराएको छ. नारायणी अस्पताल वीरगंजका चिकित्सक डाक्टर प्रमोद राममाथि कुटपिट तथा अस्पतालमा भएको तोड़फोड़को घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आज देशभर स्वास्थ्य सेवा ठप्प पारेका छन्. आयोगले यसबारे स्तरगत अनुगमन गरेर को सचिव एवं प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो. स्वास्थ्य सेवामा अवरोध र अहोरात खटिने चिकित्सकहरूमाथि कुटपिट र अस्पतालमा तोड़फोड़ गर्नु निन्दनीय कार्य हो. यस प्रकारका कार्यबाट अराजकताले प्रश्न पाउनुको साथै कानूनी शासनमाथि समेत चुनौती खड़ा गर्छ. आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ. एमबीबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुईजना पक्राउ पर्नु भएको छ. रौतहटको राजदेवी नगरपालिका चारका 25 वर्षीय अतुल कुमार मिश्र र बाह्रको लिपनीमाल घर भएका 31 वर्षीय अब्दुल सानी हाकिम रहनु भएको छ. उहाँहरूलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईको टोलीले पक्राउ गरेको हो. यसअघि प्रश्नपत्र आउट प्रकरणमा दुईजना पक्राउ पर्नु भएको छ. यो सँगै पक्राउ पर्ने व्यक्तिको संख्या 4 पुगेको छ. एमबीबीएसको प्रथम सेमेस्टरको प्रश्नपत्र आउट भएपछि प्रहरीले अनुसन्धान अघि बढ़ाएको थियो. लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ. सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका 5 जना मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउनु भएको हो. नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा पत्र बुझाउनु भएको हो. राजीनामा बुझाउने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्के, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपाने, सामाजिक विकास मन्त्री जन्म जय तिमल सिन्हा र वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार हुनुहुन्छ. केन्द्रीय राजनीतिमा सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीले राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन्. कांग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा नयाँ सरकार गठबन्धनको सरकारको तयारी शुरू भएको छ. नयाँ मन्त्रीहरूको नियुक्ति र मन्त्रालय बाँडफाँडका विषयमा दलका नेताहरूबीच छलफल भइरहेको बताइएको छ. अब अन्तर्राष्ट्रिय समाचार. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका बिना इसरायलको अस्तित्व नरहने दावी गर्नुभएको छ. इसरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग महिनौपछि आज हुन लागेको भेट अघि उहाँले यस्तो बताउनु भएको हो. फेब्रुअरी 28 अमेरिका र इसरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि दुई नेता पहिलो पटक भेट्न लाग्नु भएको हो. मध्यपूर्वमा अमेरिका र इसरायलका स्वार्थहरू फरक देखिन थालेको बेला यो बैठक हुन लागेको हो. इसरायलले आफ्ना युद्धका कुनै पनि लक्ष्यहरू हासिल गर्नु अघि नै ट्रम्पले गत अप्रेलमा इरानसँग युद्ध विरामको घोषणा गर्नुभएको थियो. गत जूनमा अमेरिका र इरान बीच भएको 14 बुँदे समझदारी पत्र पनि इसरायलसँग सल्लाह नगरिकनै भएको थियो. नेतान्याहु संघको भेट अघि बोल्नुहुँदै ट्रम्पले आफ्नो र उहाँको सैन्य उद्देश्यमा अलिकति भिन्नता रहेको स्वीकार गर्नुहुँदै नेतान्याहुसँग तनाव रहेको संकेत दिनुभएको छ. उहाँले अमेरिका धेरै देशहरूप्रति अति नै उदार बन्दै आएको पनि बताउनु भएको छ. हिजो अमेरिका प्रस्थान गर्नुअघि नेतान्याहुले यो बैठक सबैभन्दा पहिले र मुख्य रूपमा इरानका विषयमा हुने तर सबै मुद्दाहरू कार्यसूचीमा रहने बताउनु भएको थियो. साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। सुनसरी घटनाको विषयमा सुरक्षा प्रमुख शहीदको उपस्थितिमा गृह मन्त्रालयमा छलफल जारी। घटनाको विषयमा जिम्मेवार निकाय उदासीन रहेको एमाले महासचिव शंकर पोखरेलको आरोप। निष्पक्ष छानबिन गर्न रासोपा सभापति रविला मिछानेको माग। आन्दोलनरत चिकित्सकहरूको माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारू गर्ने वातावरण बनाउन सरकारलाई कांग्रेस सभापति गगन थापाको आग्रह। र अमेरिका बिना इजरायलको अस्तित्व नरहने राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। हवस्त, सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
4: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841-87-09, पान पसल साडो बाटो चरीकोट।
5: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सक द्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टर द्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
5: बाल विशेषज्ञ द्वारा सेवा उपलब्ध गराइन्छ,
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
5: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एकले गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिजातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजस्थान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दुध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
5: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510-66-165 9510-66-165।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Olha, olha, quanto tanto recuo, o dia panisso nessa. E a puri, molai na amigo maloja, olha.
1: Olha, que é com da amigo mani? Da amigo maloja na aba. E não tem tal vez bazar maloja na porta, que é assim, mãe?
0: Oi, que é tal que é montani?
1: Que é aqui, é um daína. Não pode ter a sua natalha?
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841570970
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841570069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: 9044-13-14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोड दोलखा।
1: आफैले जागिर खाने मौका त आको थियो नि तर
2: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफैले अब खाना त हुन्थ्यो नि तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865-46-1926 र गेलसाङ शेर्पा 9816-830-7।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
5: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862।
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिहा, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिहा, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
8: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त।
3: केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हाउ 15 मिनटमा केक बन्छ ल्याउने।
4: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
8: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189787। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
4: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
4: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
3: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
4: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589963।
3: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

मैले भन्न चाहेको त थिएन, तर मायाले मलाई यही बाटो देखाइदियो। मलाई माफ गर, मलाई सम्झेर कहिले नरौ है।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: The Rising Star.
3: Rising Star?
2: Rising Star?
4: Yes, the Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
5: अविनाश, तिमी किन निराश छौ त?
6: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
5: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ।
0: ओहो हो त रहेछ त गाँठे। होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो कसैले थाहा छ त? ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो।
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा।

0: त्यो अरे किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
4: बुबा, एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी, सम्पर्क नम्बर 9841087093, पान पसल साडो बाटो चरीकोट।
7: यो रेडियो सैलुङको समय सूचक हो।
0: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दै छ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि?

0: थाहा राख्ने गुरु टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरुबाट।
1: वाङ होबामेगो र गुरु डाक्पो चासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोभेनले गराउने प्र्याक्टिकल ग्यालिङ एक घण्टा बजाउने र तोर्मा एक घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन एक घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेमेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि मोन्डो क्याम्डो सेमके हिगे भेन्डल लामा नाल्जोर तिङजिन नामसुङ नाङडुप छिलेछिठो साङडुप साङायाङसा छेडुप नाम्जे छेबामे सिठो लाछो होबामे मानिकाव्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
0: फोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: लासो फ्याफुल्ला तहिले नमस्कार।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
0: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
4: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक

0: खाइसन पिएको तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन् यसै कारण
1: होसियार हुनुहोस् जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ
0: सजग बन्नुहोस् कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ आफैलाई पनि त्याग्न सक्नुहुन्छ तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न
1: जिम्मेवारी वहन गर्नुहोस् शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन औषधि खान पैसा हुँदैन तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ
0: त्यसैले आजैबाट सचेत बनौ जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ
1: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन शारीरिक यातना त पाइरहेका छैनन् बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन् तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील
2: होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
3: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
2: लौ बहिनी यति कुराको लागि भौतारिनु पर्दैन नि हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि
3: ए हो र दाई उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले
2: हजुर यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल ब्लाउज लेहेङ्गा चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ
3: प्रोपाइटर सबिना फुयाल थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426
2: क्लासिक लेडिज टेलर्स चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ
5: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना 24 घण्टा फार्मेसी सेवा
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका हड्डी खिइएका नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइराइड जाँच दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
2: हाम्रा अन्य थप सेवाहरू
6: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844649608 9844649608।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो पनि किन दुखेको पक्ष हा? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू तामा पीतल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाँडा कंपनी के मूल्य में पाइन
0: त्यस्तै ग्यास बेच्न चाहनु हुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वाशिङ मेसिन टीवी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510 68595 र 049421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510 68590।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै

0: ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066
0: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: कस्तो दा दुखेको गिरा पनि सुन्ने छ ए बुढी मलाई धामीकोमा लैजाऊ भन्या
6: अब के छ धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई
5: त्यहाँ चाहिँ के हुन्छ नि
6: त्यहाँ के हुँदैन नपत्याए सुन त
7: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
5: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
1: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992 यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
9: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने तीन महीने सुगर जाँच एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: के तपाई चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: अरे यही थियो त, कहाँ सरेछ आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रमा? चरीग्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पनि त सिप चाहिन्छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
1: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
5: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।

0: एहे, आज त साँची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गरेर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष।

0: अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853127806 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
1: The Rising Star.
2: Rising Star?
1: Rising Star?
3: Yes, the Rising Star School.
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, सरीकोट, दोलखा।
4: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
5: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
6: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तरखर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
7: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
6: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
7: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
6: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
7: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
6: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
7: रात निष्क्रिय हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
6: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
7: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
6: यसबाट जोगिन ध्यान पुर्याउ, सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
8: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz को सन्देश।
9: यो रेडियो सैलुङको समय सूचक हो।
0: यति बेला बेलुकीको 10 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईँहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। शुभरात्री।

नमस्कार रेडियो साइलम सामुदायिक एफएम 92.7 मेगाहर्ज बाट म बद्र प्रसाद सापकोट आज विक्रम संवत 2083 साल आषाढ शुक्ल पक्ष सन् 2026 जुलाई 29 तारीख श्रावण 13 गते बुधवार आज गुरु पूर्णिमाको दिन हो। आज सम्पूर्ण मानिसहरूले गुरुको सेवा गर्नुपर्छ, गुरुको पूजा गर्नुपर्छ, गुरुलाई भोजन गर्नुपर्छ अनि सदा सर्वदा नै गुरुको बडो सम्मान गर्नुपर्छ। यता विद्यापट्टिमा गुरु भन्दा ठूलोहरू कोही पनि छैन अनि गुरु ब्रह्म गुरु विष्णु गुरु देव महेश्वर गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरु भेनम भनेर भनिएको छ। त्यस कारणले गर्दाखेरिमा अनि गुरुको निन्दा कहिल्यै गर्नु हुँदैन अनि गुरुको त्यसरी सम्मान गर्नुपर्दछ। अब स्तुति गरौं। आयु द्रोण कुमार कैसरी आओ साक्षेण कल्पै भरी।

नारायण अब यो बताई नहीं भाई को श्री हरिवंश महापुराण यो हरिवंश प्रभु को तेसरो अध्याय को यो बाह्रौं भागले गरिकन कति कुराको विस्तार गरिन्छ भनेकन सुन्नु सौनक आदि भनेकन सौनक आदि नामरेका 88,000 ईश्वरका प्रति गुरु सुतजीले बताउनु लाग्नु भइरहेको छ स्वयनी कथाहरू ल्याएर यतापट्टि जो वैशम्पाय नामरेका गुरुले राजा जन्मेजयलाई बताउनु लाग्नु भइरहेको छ स्वयनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरू मध्येकन यो कथाहरू प्रस्तुत गर्न लागिरहेका छौं राजन अब त्यसै मौकामा यतापट्टि के भइरहेको छ त भनेदेखि त्यस्ता किसिमले गरिकन उतापट्टि जुन भेषमक राजाकी छोरी जो उतापट्टि दमयन्ती नामरेको जुन मैयाले अलिखेर त्यसरी उता जो दमयन्तीको जो स्वयंवरको जो आवाहन स्वयंवरको जो विषमहरू सबै कुरो जो तयारी पार्नुभएको छ भेषमक राजाले अनिखेरि अब त्यो स्वयंवरमा अब त्यस्ता किसिमले गरिकन सम्पूर्ण आउनुभयो महाराजा उपेन्द्र आउनुभयो अग्नि आउनुभयो वरुण आउनुभयो यमराज आउनुभयो नल राजा आउनुभयो जब त्यस्ता किसिमले गरिकन सबै आएपछि अनिखेरि उनले पनि हातमा जो माला लिएर विचार गर्दाखेरिमा अब म नल राजालाई नै जो पतिवरण गर्दछु भन्ने उनको त्यस्तो किसिमको जो मन सायद त्यो भयो भएर हातमा माला लिएर त्यहाँबाट अब स्वयंवर गर्नु पर्यो त भनेर भन्ने त्यस्तो विचार गर्दाखेरि त महाराज हेर्नुहोस् अनि अब त्यही चारैजना पो जुन नल राजा भए त इन्द्र पनि उतापट्टि अग्नि पनि वरुण पनि यमराज पनि अनि अब उतापट्टि नल नल भइहाल्नु भयो अनि खेर त जम्मा पाँचजना पो त्यसरी नल राजा देखिसकेपछि प्रान्त त ओहो अब के गर्ने त भन्दाखेरिमा त अनि उनले यसो विचार गरे विचारम परम ज्ञानम भनेर भनिएको छ विचारले जो ज्ञान दिन्छ महाराज हेर्नुहोस् अनि अब यो के गर्ने त भने अब म उहाँहरूकै जो शरणमा पर्नु पर्यो जुन आगाले पोलेको घाउ हो त्यही आगामा सकेपछि त स्वतहा मर्छ भनेर भनिएको छ भनेदेखि अब उहाँहरूकै शरणमा परिसकेपछि त शरणको मरण कसरी पार्नु होला त भनेर भन्ने त्यस्तो विचार गरेर त्यहाँबाट अनिखेरि उतापट्टि दमयन्ती रानीले पनि दमयन्ती मैयाले पनि अनि उहाँहरूकै जो शरणमा पर्नुभयो कसको शरणमा महाराज इन्द्रको अग्निको वरुणको यमराज हो अनिखेरि उहाँहरूको जो शरणमा पर्नुभयो प्रभु हेर्नुहोस् म अहिले जस्तो जो भ्रममा परे मैले नलराजालाई जो यस्तो पतिवरण गर्ने त्यस्तो विचार गरेको थिएँ अनि यो एउटा नलराजामा त अहिले मैले पाँचवटा देखेँ अब मैले कुन किसिमले गरिकन मैले चिन्न सक्दछु प्रभु म यहाँहरूको शरणमा परिरहेको छु भनेर भनिसकेपछि उपरान्त ओहो अनिखेरि उहाँहरूले पनि कस्तो भनिसकेला भनेदेखि आफ्ना आफ्ना किसिमको स्वरूपको जुल्लो उताबाट सूचना अनि लक्षणहरू जो सूचना बताइदिनु भयो बताइदिनु भयो महाराज हेर्नुहोस् अनिखेरि महाराज इन्द्रले पनि आफ्नो जो लक्षणहरू बताइदिनु भयो अग्निले पनि बताइदिनु भयो वरुणले बताइदिनु भयो यमराजले बताइदिनु भयो त्यो भइसकेपछि अलिखेरि उनलाई सजिलो भयो ल अब नल राजा उहाँ नै हुनुहुँदो रहेछ भनेर भन्ने त्यस्तो विचार गरिसकेपछि उपरान्त दमयन्तीले पनि अनि नल राजालाई स्वयंवर गरिन् महाराज जब त्यसरी गरिन् गरिसकेपछि उपरान्त अनि विवाह भयो अनिखेरि अब ती चार देवताहरू कुन कुन इन्द्र अग्नि वरुण यमराज अनिखेरि त अब ती त अब त्यहाँ विवाह सम्पन्न भइगयो अब त्यहाँ किन बहने त ल जानुपर्छ भनेर अनिखेरि त्यहाँबाट उहाँहरू पनि जो जानुभयो महाराज अब जान लाग्नुभयो अनिखेरि अब त्यसै जो स्वयंवरमा अनि अब उतापट्टि जो आफ्ना देशतर्फ जाने काम गर्नुभयो त्यसै स्वयंवरमा जानको खातिरमा अनि द्वारपाललाई साथमा लिएको कली अनिखेरि त्यो कली बाटामा त्यो भेटियो महाराज कहिले भेट्नुभयो महाराज इन्द्रले अग्निले वरुणले महाराजले जो भेटिसकेपछि उपरान्त ओहो तपाईँहरू कहाँ गएर आउनुभएको भन्दाखेरिमा त हामीहरू त यसरी जुन हो दमयन्तीको जो स्वयंवरमा गएर आएका अनिखेरि अब त्यो स्वयंवर के भयो त अनिखेरि मलाई सबै कुरा बताउनुहोस् न त भनेर जब त्यसरी जो उतापट्टि कलीले भनिसकेपछि उपरान्त उहाँहरूले सम्पूर्ण कुरा बताउनु हो बताएपछि हामीहरू गयौं त्यो नल राजालाई यसरी चाहिँ उनले अनि पतिवरण गरिन् विवाह सम्पन्न भयो भनेर जो भनिसकेपछि उपरान्त त्यो कुरा सबै जो कलीले सुन्यो सुनिसकेपछि उपरान्त अनि देवताहरूले त्यो विस्तार गर्दाखेरिमा अनि अब नलदेखि जो तपाईँले कली रिसायो कली एकदम शीतले गरिकन रिसाएर अलिखेरि कलीले भन्यो यो नल राजालाई अलिखेरि अब कुन किसिमको जो खेल जमाएर अनिखेरि यसको राज्य रानी अनिखेरि सबैले जो छोटाएर अनिखेरि जो धोका दिने म यसलाई धोका नदिकन छाड्दिन भनेर जब त्यसरी भन्यो महाराज हेर्नुहोस् कलीले
ल अब नराजालाई त्यसरी उसले दुःख दिने त्यस्तो विचार गर्यो अब कुन किसिमले चाहिँ दुःख दिने त नलराजाको पनि त एउटा गल्ती हुनु पर्यो गल्ती नभइकन त्यसै मानिसलाई त्यसै जो उता धोका दिन सकिँदैन अनि खेत जब त्यस्तो हुँदै हुँदै हुँदै अनि खेरि धोका दिन्छु म नदिकन छाड्दिनँ भनेर अनि खेरि त्यहाँबाट चाहिँ फिरेर त्यहाँबाट नैसद नामेरेको जुन सहरमा गयो अनि त्यहाँ गएर त्यो तिनको छिद्र अनि विचार गर्न भनेर लाग्यो महाराज कसले कलिले कसको छिद्र तिनै नलराजाको जो छिद्र विचार गर्न लाग्यो विचार गर्दाखेरिमा अनि फेरि विचार गर्दै गर्दै गर्दै गर्दै लाँदाखेरिमा कति वर्ष बितेछ तपाईँहरूसँग पनि 11 वर्ष बितेछ 11 वर्ष बितिसकेपछि उपरान्त बितेको थियो अनि अब त्यो 11 वर्ष पछाडि के भयो अनि 12 वर्षको बिचमा अनि एक दिन त के भयो भनेदेखि उतापट्टि भुल परेर अनि नलराजाले पनि उतापट्टि के गर्नुभयो भन्ने सल्लाह भने अब यतापट्टि जो झाडा जंगलहरू अनि मूत्र सर्गहरू त्यो गर्न भनेर जानुभएछ त्यसलाई जुन हो लघु सिंचाई भनेर भनिन्छ अनि फेरि जब त्यस्तो गर्न भनेर जानु भइरहेको थियो गइसकेपछि उपरान्त त्यहाँबाट उतापट्टि हात पाउ शुद्ध नगरिकन त्यहाँबाट त्यस्तै नै सन्ध्या र पूजाहरू त्यहाँबाट गर्न भनेर आइहाल्नु भएछ आइसकेपछि उपरान्त ल हेर त अब त्यस्तो अब झाडा जंगल गइयो गइसकेपछि उपरान्त अब उतापट्टि हात गएको पनि छैन पाउ धोएको पनि छैन मुख खुल्ला गरेको पनि छैन नुहाउनु त परै जाओस् अनि खेरि त्यस्तो भइसकेपछि त्यस्तो जो भ्रष्ट भइसकेपछि ओहो अनि खेरि कलिले त्यो छिद्र भेट्टायो अनि खेरि एकदमसितले ठूलो छिद्र त्यो भेट्टायो भेट्टाइसकेपछि उपरान्त त्यही छिद्र पाइसकेपछि उपरान्त अनि कलि तिनकै जो शरीरमा बस्यो र अनि खेरि जो उनको के गर्यो बुद्धि भ्रष्ट गराइदियो कसको नलराजाको बुद्धि भ्रष्ट गरायो गराइसकेपछि उपरान्त अनि त्यहाँबाट पुष्करसँग के भयो अनि खेरि जुवा खेलायो जुवा खेलाएर अनिखेरि सबै राज्यबाट जो छुटाएर त्यहाँबाट अनिखेरि वनवास गराएर अनिखेरि रानीलाई समेत जो छुटाएर त्यहाँबाट नलराजालाई अनिखेरि ठूलो दुःख दियो महाराज हेर्नुहोस् त्यस्ता किसिमले गरिकन जो उतापट्टि जो हात पाउ शुद्ध नगरिकन त्यसरी जो जप पूजा पाठहरू गर्नाले गर्दाखेरि नलराजाले त्यत्रो जो दुःख पाउनु भएको छ त्यस्तो धोका पाउनुभयो त्यस कारणले गर्दाखेरिमा हजुर हामीले पनि जुनसुकैले जे गर्दाखेरिमा पनि हात पाउ शुद्ध गरेर मात्रै अनिखेरि मुख खुल्ला गरेर अनिखेरि त्यसरी जो उतापट्टि पूजाआजा गर्दा पनि त्यसो गरौँ भात भन्सम्म जाँदा पनि त्यसै गरी जाउँ महाराज हेर्नुहोस् जुनसुकै जो ओछ्यानमा जाँदाखेरिमा पनि त्यसै गरेर जाउँ राम्रो गरौँ अनिखेरि नत्र भनेदेखि बडो कलिले बाधा गर्छ जुठा भाँडा कहिले पनि नराखौँ घरमा अनि एकदम जुन चिजको जो त्यसको काम सक्यो सकिसकेपछि उपरान्त त्यो त एक मिनटै एक निमेषै त्यो त्यहाँबाट जुठो चिज चलन भइसकेपछि उपरान्त राख्नु हुँदैन त्यसलाई चाहिँ सफा गरिहाल्नुपर्छ सफा गरेर त्यहाँबाट राख्नुपर्छ नत्र भनेदेखि अनिखेरि एकदम कलिले बाधा गर्छ हे महाराज हेर्नुहोस् अनिखेरि त्यसरी उतापट्टि जो नलराजालाई ठूलो दुःख दिएर अनि फेरि त्यसकारण अनि हात पाउ धोएर मात्र अनि जप पूजा पाठहरू गर्नु भनेर भनिएको छ महाराज अब यो कुरा कहाँबाट भनिएको छ यो महाभारत पुराण हो महाराज हेर्नुहोस् महाभारत अबको अनिखेरि अब यो 53 अध्यायदेखि लिएर 74 अध्यायसम्म यहाँहरूले हेर्न सक्नुहुन्छ र त अनिखेरि जब त्यस्ता किसिमले गरिकन त्यस्तो बताएको छ महाराज हेर्नुहोस् अनिखेरि जब त्यस्तो त्यस कारणले गर्दाखेरि म हे हे दिदी तिमीले पनि कस्तो त भनेदेखि हात पाउ शुद्ध गरेर अनिखेरि शुद्ध गरेर मात्रै अनिखेरि जप पूजा पाठहरू अनिखेरि त्यस्तो गर्नु र त्यति यदि त्यस्तो गरिनौ भनेदेखि के हुन्छ भनेदेखि त्यसै गरेर जो कलिले प्रवेश भएर अनिखेरि तिमीलाई जो भ्रष्ट पारिदिन्छ अनि हात पाउ चाहिँ एकदम शुद्ध गर्ने शरीर शुद्ध गर्ने हात पाउ नधोइकन त्यसरी गर्यो भनेदेखि भ्रष्ट हुन्छ है भनेर भन्ने कुरा यी आदि गरेका कुराहरू सबै कुरा दिनुभयो दिइसकेपछि उपरान्त जब त्यस्तो भयो त्यति भइसकेपछि त्यहाँबाट अनिखेरि उहाँले पनि हात पाउ शुद्ध गरेर अनि शुद्ध गरेर अनि त्यसरी जो पूजा पाठहरू सबै कुरा जो तयारी पारिन् पूजाको सामान्यहरू तयारी पारिन् महाराज हेर्नुहोस् अनिखेरि अब यस्तो चन्दनहरू भयो फुल भयो अक्षताहरू भए
अनि हरेक किसिमको सुवासिक धोपहरू भए, अब यस्ता जनै भए, सुपारीहरू भए, हरेक किसिमको त्यो लुगा कपडाहरू भए, फलफुलहरू भए, सस्फुकुली गरेका नैवेद्यहरू भए, अनिखेरि अब यस्तो सारा सम्पूर्ण कुराहरू तयारी पारेर परमात्मा प्रभु भगवानको जो पूजा आज गर्न भनेर अनिखेरि ठिक त परिराखेकै छन्। ए महाराज हेर्नुहोस्, जब त्यस्तो गरेर जो ठिक्क परिराखेकै छ, अनिखेरि अब ठिक पर्दा पर्दैको बिचमा अनिखेरि सबै कुरा जो ठिक ढाक पारेर त्यहाँबाट अनिखेरि तयारी पारेर त्यहाँबाट अनिखेरि उतापट्टि जो पूजा आज त्यस्तै गर्ने प्रयास गर्दैछन्। यसमा आदि नागरिक 88,000 ऋषिहरू हो भनिकन 88,000 ऋषिहरूलाई गुरु सुतजीले बताउनु भएको जुन किसिमको कथाहरू हो अनिखेरि सोहिनी कथाहरू ल्याएर यता वैष्णव पाए नागरिक गुरुले अनि उतापट्टि के भयो त भनेछ भनेदेखि राजा वैष्णव पाने नामेरका जुन गुरुले राजा जन्मेजयलाई बताउनु भएको जुन किसिमको कथाहरू हो सोहिनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गरियो अनि यो कथाले चाहिँ धर्ममा धर्म, अर्थमा सम्पत्ति, कामनामा ईसा मुक्तिमा गति, चार किसिमको फल मिलोस् भनेर भनिर अडैया शनि शरीर शान्ति हुन्, साढे सात आदि गरेका ग्रह शान्ति हुन्, उल्का प्रहरी शान्ति हुन्, राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन्, कल्याण होस्, मंगल होस्, पवित्र होस्, उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो जुन हरिवंश पुराणको यो हरिवंश पर्वको तेस्रो अध्यायको यो 11 भागले गरिकन यथामति विस्तार गरियो। हे कृष्ण वृन्दावनको बिहारी, हे सत्यको सुन्दर रूपधारी, हे विश्वव्यापी त्रयतापहारी, उद्धार हाम्रो गर हे मुरारी। देवकी सुत गोविन्द वासुदेव जगतपति, देयमेस्तनयम् कृष्ण त्वमहं शरणं गत। देवकी सुत गोविन्द वासुदेव जगतपते, रक्षमेस्तनयम् कृष्ण त्वमहं शरणं गत। नारायण ओ श्रीकृष्णार्पण।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नाम मेरो बाबुराम फैयाल, भेनपाठ बोच माने टोल गाउँ।

यो शरीर मात्रै हो हामीले देखेको, यो शरीर मात्रै हो हामीले देखेको, जानी कहाँ होला जानी कहाँ होला, उनै श्यामलाई थाहा होला जानी कहाँ होला, उनै श्यामलाई थाहा होला।

पत्नी पुत शरीर सम्पत्ति सबै छन् ईश्वरकै भर। आफ्नो भन्ने कर्म गतिले चौरासीमा डुल्दछ, मेरै हो भनेर व्यर्थ बीचमा व्यर्थै किन झुल्दछ। यस्तो जन्म बिते होलन् अघि कति, उद्योग भयो कति, पत्नी पुत्र शरीर सम्पत्ति भए जन्मै पिछेका कति। आफ्नै यथे भने किन अहिले छुटे, अहिले म एक्लै किन, जसमा त केही पनि छैन आफ्ना वशमा, यही सोच रातो दिन। सँगाचित हुँदै आयौ रहँदै, पैसा छँदै हातमा, व्याधिले नछुँदै आयौ रहँदै, बर्गर छँदै गातमा। आफ्ना श्री हुने पछि सुख हुने, धन्दा चिनी हालै, आगलागी घरमा भए पछि कुवा खन्दा हुने छैन। आयु छिन्न हुन्छ रात बिहान, हप्ता र महिना बनी,

नहीं के होला भरी कसो गरी कहाँ के भन्नु सक्नु नहै लाखौं चन्द्रसरी मनो पुनहरी कैलाश दरबारमा नाना रत्न सोनाका पलङ्गमा स्वामीजीको पासमा जुम्ला हात जोडी अघिल्तिर सरी सामने मुडा धरी लागिन सुन्नकी पार्वती चरणमा पसेर बिन्ती गरी हे समूह करुणा निधन भगवान हे प्रणनाथ प्रभु लीला माधवको गरेर मोदय धेरै सुनाउनु भयो तृप्त पै पनि सुन्न मन जान लाग्दैछ हे शङ्कर श्री सीतापतिको पवित्र गुणले कहिले अगाइन्छ र पारी जात्रा कल्प यी वृक्ष रामका पासमा आए भूतलमा कसरी कसले ल्याएछ यो बातमा प्यारा हुन् श्री राजाका महलमा हरदम आयोजन थियो छोरी छन् किन इन्द्रले यहाँ शङ्ख मलाई रह्यो धोका होला।

नी काना बैरा हुन्छन्, देख्ने आँखा अन्धा हुन्छन्। सुनिकाना बैरा हुन्छन्, देख्ने आँखा अन्धा हुन्छन्। मिलेका यी दाँताका

जब हुन्छ जानिदिन यमराजा आउँछन् लिन आफ्ना भन्नी शाखा सन्तान भेला हुन्छन् बिदा दिन आफ्ना भन्नी शाखा सन्तान भेला हुन्छन् बिदा दिन न त धन दौलत हातमा न त कोही जान्छन् साथमा आउने बेला केवल एक्लै आयौं जाने बेला मसन घाटमा त्यति बेला जीवनमा धोका होला है।

0: कुरा राम्ररी मनमा गुन, एउटा छ उपाय सुन, कुरा राम्ररी मनमा गुन। कृष्ण भक्ति गरो भने आखिरीमा पर्दैन रुन, कृष्ण भक्ति गरौँ भने आखिरीमा पर्दैन रुन, नत्र भने जीवनमा धोका होला है, जीवनको अन्तिम क्षणमा धोका होला है, धोका होला धोका होला धोका होला है, जीवनको अन्तिम क्षणमा धोका होला है। भाषाका डोलामा चढेर सेतो पछ्यौरा ओढेर जन्ती जान्छन् खुरुरु, आगो लाग्छ हुरुरु, यो अमूल्य जीवन गइगो बितेर। कृष्ण कृष्ण भनौँला संसार पार तरौँला, भन्दा भन्दै यो अमूल्य जीवन बिगइगो बितेर, यो अमूल्य जीवन गइगो बितेर। हस्त धन्यवाद।
1: परिचित अपरिचित मित्रजनहरूमा म शिवको नमस्कार। नेपाल

leko pati pati milera yo singo nepal ma janta sanskar poleko नेपाल का सबै नेपाली मिलेर संस्कार जोगाउन पर्छ यो कुरा ख्याल ख्याल गर्यौं भने मित्र जन हो सन्ताति पुरै नै मर्छ अब को संविधान लेखेर गद्दीमा राजा नै राख्नु पर्छ तपाई हाम्रो भविष्य सन्ताति दुईटैलाई सही संस्कारले काम गर्छ विश्वले मानेको तप भूमि नेपालमा किन राजा नमान्ने जनता र जनता र जमिन यी नेताको लागि बाछौं हामी दुहुनु वर्षै नै हामी नेताको दुहुनु भएर कति पो बाँच्नु पर्ने नेपालीहरू

बरसिनै हामी बरसिनै हामी नेता को दुनु भएर कति बस्ने नेपालीहरू एकै कठा भई अब त कमर कस्ने रिसाउनुस् या खुसाउनुस् मित्र जन हो शिलोक लेखिने पालको शिवले कस्तो शिलोक लेख्यो नभन।

माले कांग्रेस राप्रपमाओ बादी जिंजी जिंजी आको छानी छपटीलाई स्वीकार गरेर नेपालमा संस्कार बचाउनुस् भनी राजालाई आसनमा राखेर नेताले नेपाल नेपाल सुहाउँदो पार पार्टी पार्टी अन्थाप गरेर नेपालका नेपालीलाई नमार राजालाई गद्दीमा राखे पछि नेपालको बढ्छ नेपालमा राजालाई गद्दीमा राखे पछि नेताको बढ्छ नेपालमा मान नेपाल र नेपालीको हितमा यो आँत खोली नेताहरूले जान बुझेर नेताले चुप्ला बुझेर नेताले बुझ पचाए भन्छन् तिनै करोड नेपाली मातृका भूमि मातृभूमि नेपालमा सही सत्यमा जोइन्छ उसलाई धेरै गाली नेताले राजालाई अगाडि नसारे नेपाल रहने होइन

शिवले लेखेका सैसातेयस्त संसद भवनमा हेरुन् राजा र नेतालाई आतै देखि नमस्कार सांसदले वचन टेरुन् दिनमा आउने जलमल घाम रातमा आउने हुन् जुन विश्वले मानेको नेपाल सुधार्नलाई राजाले सक्ने हुन राताका लागि शीतल दिने जुन दिनका लागि छन् घाम विश्वले मानेको तपभूमि नेपालका नेताको भएन सत्य काम नचाहिँदा काम कुरा जो जसले गर्छ हाम्रो नेपालमा उसलाई सधैँ छ ताली नेपालको हितमा सही सत्यमा जोहिन्छ उसलाई चाहिँ दिन रात गाली चरीकोटदेखि पूर्व फर्की हेर्दा गौरी शंकर हिमाल हाँसेको विश्वले मानेको तपभूमि नेपालको संस्कार र संरचना मासेको शिरबाट बगी सानो भई आउँछ यहाँ आउँदा ठुलो छतामा कोशी शिवले सिलोक सही सत्य भने बापतमा बनाउनु पर्दैन मलाई दोषी हस्त नमस्कार। यति भन्दै म सैलुङ एफएम को हाम्रो सैलुङ एफएम प्रदीप सेन्चुरीले मलाई यहाँ माइकमा चाहिँ बोल्ने अवसर दिनुभएको हुँदाखेरि उहाँहरूको सिङ्गो टीमलाई मेरो हृदयदेखि नै नमन गर्न भन्न चाहन्छु र उहाँहरूलाई सदा सर्वदा भगवान

सृष्टि का पहले मई थिए फगात कोई थिए नन्नरु जो देख्छ अहिले सबै बुझा तिनी मेरै विभूतिहरू सृष्टिका पछि फेरमा परलायमा मै ग्रहन्छु फगात मुदेखि

दशई महाभूत दशई सृष्टि का पहले मई थिए भगत कोई थिए नरू जो देख सबैले सबै बुझ तिमी मेरै विभूतिहरू सृष्टि का पछि फेर महापरलयमा मै एक रहन्छु भगत मुदेखि बाहेक कोही छैन कहिल्यै मेरै सर्व हो जगत सत्य निर्मल शुद्ध परमा मै छु एक छैन दोस्रोहरू।

दशाए पैदा जीवहरु को गराए माइले चैतन्य पारे तसाए चैतन्य हुन गए सकल विद्यै स्वरूपमा पसि लागे जन्म गर्न ती बर्मले द्यैहरूमा फाँसी घरका बाहिर भित्र

0: कसना सुदैन जुन त रहले भत्केर घरको घरी सोहित रहले यसै संसारमा नसुन्न दिहे मरे।
1: सारा धर्म पुराना का विषय बस्ता कथा सुनी लागे फेरि सुधाउन कनपा सौन भनेका मुनि। छोट छैन दाम गए बुढो भयो यो सुन्दा कनतृत छैन कहिले इच्छा बढिया हुने सुन्दामा फल पाइने पछि पनि मुक्ति समेत पाउने। यो चाहिँ देवी हातको किताबमा निकै भेद थियो अगाडि पढिने थिएन केही पनि होलन बर्मन बुद्धि लापु पछिका पर्दन कसरी भने ती माथि करुणा गरेर जसले एक बेला देखि अनि चारै बेदहरू बनाइदिनु होला सजिलो भने। गाउँमा केटीहरू छोरीहरू पढ्ने सबले मोबाइल बोकिरहेछन् मोबाइलमा भर्छन् जानु बुवा जाए म गएर भन्दै चाँडो भन्छन् सबैले भरिरहेछन् त्यतातिर घोसाई कुण्डलमा बगे कि त्रिशुली बिचमा मिसिने खोला तपाईँ हामीको मरिने छोला माएन मर्नु होला। शुद्ध जल पनि बग्दछ मनमतीजीमा मन बग्छ सोरी तले फेरि भेट होला भन्ने हौ तिमी पनि देख्दैन यो चित्तले। हे भाइ हो मर्दछु मर्नलाई टर्दैन काल केही गरी मलाई बाँच्ने उपाय भरसक समय गरूला मर्ने निश्चय छँदैछ मरौँला। नम्बरी हुँदैन रे क्या एकपल्ट चाहिँ पापको डर रतिभर नराखी तैले बुहारी हरि सोही पाप अहिले प्रकट हुन गयो त्यही पापले पमरी। दुई भातको गीत मैले लेखेको छु निन्द्राका वशमा सबै परि गए सीता बाबु तैरोने निन्द्राबाट भ्युती कन त सम्झेर बिहाल हुने। रामसीता वनमा गएर बसेछन् रे निन्द्रामा परिछन् रे छक परिथिन्।